0: پوائنٹ نکالا ہے. کچھ لوگ ابھی کہہ رہے ہیں پتہ نہیں پیسوں کا مسئلہ ہے, جس نے پیسے لیے ہیں کہ ہاؤسنگ فراڈ ہوا ہے بارا. بالکل یہ فضول باتیں ہیں, یہ پتہ نہ پھر اخباروں میں اسی طرح لکھا جاتا ہے. لیکن کیس سمپل یہ ہے کہ وہ کہتے ہیں کہ آپ, ہم مانتے ہیں کہ آپ کا, آپ کی رہائش ہے کوپر ہیگن میں, لیکن وہ آپ کی فرسٹ رہائش نہیں ہے. فرسٹ رہائش آپ کی ہیلو میں ہے, اس وجہ سے آپ یہاں پہ نہیں بیٹھ سکتے. تو یہ انہوں نے ایک ٹیکنیکلٹی ڈھونڈ کے مجھے ڈی سیٹ کرنے کے لیے انہوں نے نکال لیا. اب دیکھا یہ جائے کہ جب ایمیلیا شیٹے جو ہے, جو ابھی اس وقت ممبر نیشنل اسمبلی ہے, اس کے اوپر جب الیکشن ہوئے تو یہ سامنے آیا کہ وہ تو سویڈن میں رہتی ہے, وہ رہتی ہی نہیں کوپر ہیگن میں, ڈینمارک میں. تو فوراً فوراً پارلیمنٹ نے بھی کہا کہ ہم اس کو اونس ہویا نہیں کریں گے, ہم کوئی تحقیقات نہیں کریں گے. اور جس کمیون میں وہ یہاں پہ رجسٹر تھی اس نے بھی کہا ہم کوئی تحقیقات نہیں کریں گے. اور عام طور پہ ہوتا بھی ایسے ہے, لیکن یہاں پہ کیونکہ ہم نے یہ باتیں کی, ہم نے اس انفلوئنس کے بارے میں باتیں کی, ہم نے اسرائیل کے خلاف یہ سٹینڈ لیا, تو یہ جو زائنس لابی ہے ان کا انفلوئنس اتنا اسٹرانگ ہے کہ یہ کیس کبھی نہ کھلتا, یہ کیس کبھی بنتا ہی نہ, یہ کبھی ہوتا ہی نہ اگر یہ ہم نے باتیں نہ کی ہوتی. تو اس لیے میں سمجھتا ہوں کہ یہ میرے لیے بہت بڑا میڈل ہے, یہ میرے لیے بہت بڑا اعزاز ہے کہ ہم وہ واحد لوگ ہیں جنہوں نے پہلی بار جو ہے زائنس انفلوئنس کے بارے میں بات کی, اس ایشو کو چھیڑا جو کوئی بھی نہیں چھیڑتا. اور آپ یقین کریں پسے پردہ انٹرویو ختم ہوتے ہیں, ہر بڑا جو ہے بندہ یہی کہتا ہے وہ, یار تم سب کو پتا ہے کہ یہ ایسا ہی ہے لیکن ہم بول نہیں سکتے. ہر بندہ یہ کہتا ہے لیکن دہشت اتنی ہے کہ کوئی یہ کہتا نہیں ہے. اچھا اب آئیں آگے, اب بات یہ ہے کہ اب میں اگر چاہوں تو میں اس کو کورٹ میں لے کے جا سکتا ہوں. میرا وکیل عابل کھایا وہ میرے ترلے منتے کر رہا ہے کہ آپ اس کو کورٹ میں لے کے جائیں, کیونکہ کیس سیدھا سیدھا ہے, آپ نے جیت جانا ہے. میرا ایشو یہی ہے کہ اگر ہم اس کو کورٹ میں لے کے جاتے ہیں تو اس میں دو چیزیں ہوں گی. ایک تو یہ ہے کہ یہ کورٹ میں جو کیس ہوگا یہ کہیں فیصلہ اس کا کوئی دو ڈھائی سال بعد ہوگا, پتہ نا یہ تو نہیں نہ ہوتا کہ آج ہم کریں گے کل وہ اٹھا لیں گے کورٹ میں, اس کو بہت ٹائم لگے گا. تو اس کا مطلب یہ ہوا کہ جو پیریڈ ہے, جو ہمارا الیکشن کا جو اس کے کیا اسمبلی کا جو ٹائم ہے 4 سال, وہ ویسے ختم ہو جائے گا. پھر میں بہت سارے پیسے لگاؤں گا, پھر وہاں پہ میں, میرے دوست, میری فیملی, پارٹی کے لوگ, ہم وہاں پہ وہ کیا اسے کہتے ہیں دینی ہوگی, ویزنا بننا ہوں گے, بیان دینے ہوں گے, پھر یہ بہت ساری کیا کہتے ہیں اخباروں میں ہر روز خبریں لگیں گی. تو مجھے اتنی ضرورت نہیں پڑی کہ میں پیسہ بھی لگاؤں, 2.5 سال انتظار بھی کروں. ایک تو ہوتا نا اگر یہ مجھے یہ کہتے کہ چلو ٹھیک ہے تم بیٹھے رہو, تم ابھی ایز اسمبلی کے ممبر بیٹھے رہو اور پھر آپ کو ہم جب کیس آئے گا کورٹ میں دیکھی جائے گی. انہوں نے کہا نہیں, آپ کو باہر نکلنا ہوگا, پھر آپ بشک اپیل کر سکتے ہیں اور پھر آپ جیت جاتے ہیں تو پھر آپ کے حق میں فیصلہ ہو جائے گا. پھر وہ میرے, مجھے فائدہ نہیں ہے کیونکہ پھر ٹائم تو
1: گزر جانا ہے. عجیب بات ہے کہ آپ اپیل کر سکتے ہیں, بیٹھ نہیں سکتے.
0: یہی تو بات ہے, یہی تو. اور یہ بھی ابھی اس جو ایکسپرٹس ہیں اس نے, میں نے کسی سے بات کی ہے, وہ یہ کہتے ہیں یہ تو سارا غلط کر رہے ہیں. اصل میں بات یہ ہے کہ یہ مجھے ایک مثال بنانا چاہ رہے ہیں کہ اگر آپ یہ باتیں کرو گے تو پھر ہم آپ کا وہ حشر کریں گے کہ سارے بقایات دیکھیں. لیکن انہیں یہ نہیں پتا کہ میرا جب ابھی انٹرویو ہوا ہے پچھلے دنوں, انہوں نے مجھے کہا ہے کہ اب آپ کیا کریں گے. میں نے کہا اب میں وہ کروں گا جو ہم شروع سے پلان تھا کہ ہم مزید پارٹی کو اسٹرانگ کریں گے اور اگلے الیکشن کی تیاریاں ہم شروع کر دیں گے. اب ہم قومی اسمبلی کے الیکشن کی تیاریاں کریں گے, کمیون کے الیکشن کی تیاریاں کریں گے. اور یہ بھی بات سمجھنے والی ہے کہ ہماری جو سیٹ ہے, میں نے 49% ووٹ ذاتی لیے تھے اور ہماری جو یہ سیٹ ہے وہ برقرار رہے گی اور اس پہ ہم, میرا کولیگ جو ہے ہماری پارٹی کا ممبر
1: سکندر, آپ بات کہہ رہے ہیں کہ آپ نے اتنے زیادہ ووٹ لیے, ووٹ تو پارٹی کا منڈیٹ بنا, ووٹ آپ کے ووٹ نہ ہوتے تو پھر منڈیٹ بننا بھی ذرا مشکل سی بات بن جاتی تھی. لیکن اگر آپ کو ڈی سیٹ کیا جا رہا ابھی تک تو آپ بیٹھے ہوئے کمیون میں, تو پھر جو ہے وہ آپ کی سیٹ پر الیکشن کیوں نہیں ہوتا؟
0: بٹ یہی چیز دیکھیں, ہم تو, میں تو کہہ رہا ہوں کہ ٹھیک ہے ہمارے پاس سیٹ دے, اب یہ آقا اشم کو اس سیٹ پہ بیٹھے گا, وہ میرا فرسٹ سپلینٹ ہے, وہ چھوٹا بھائی ہے, और इंशाल्लाह ताला मुझे पूरी उम्मीद है वो बहुत बेहतरीन तरीके से और अच्छे तरीके से जो है इस सीट को इसका जो जो जो ड्यूटीज है वो सर अंजाम देगा और पार्टी हम सारे उसके साथ हैं और मैं भी जाहिर बात है बैक पे उसके खड़ा हूँ और उसको गाइड करूंगा और उसको आगे उसको बेस्ट से बेस्ट जो है ताकि वो अपने परफॉर्मेंस कर सके। तो इस पे भी इंशाल्लाह भी हम बात करते हैं। बात ये है कि ये बहुत सिंपल बात है कि हमने खुद मैंडेट निकाला है, मैंने खुद हमें वोट मिला है, हम जीते हैं और अब ये हमें फजूल बात पे डीसीट कर रहे हैं, मामूली सी बात पे डीसीट कर रहे हैं। और जाहिर बात है फिर उसके बाद बहुत सारे लोग होते हैं वो फिर जाहिर बात है जो जो इसराइलियों की जो जो जो प्रो पार्टीज हैं यहाँ पे वो कह रही है कि भाई इसको तनख्वाह मिली है वो वापस करे। भी पिछले दिनों मैं देख रहा था कि लिखा हुआ था कि इसको 1,50,000 9 महीनों में तनख्वाह मिली है। तो
1: मैं
0: वो
1: सिकंदर इस
0: मैं
1: तरफ आता हूँ, ये बात जो है मैं आपसे सवाल करने जा रहा हूँ। 9 माह की तनख्वाह अलाउंस वापस मांगने की बुनियाद क्या बताई गई है? क्या आपने
0: जीरो
1: बाकी 9 माह के मुकम्मल पैसे वापस मांगे जा रहे हैं? आपके वकील इस रकम की वापसी के मुताल्लिक को कैसे देखते हैं जबकि आप 9 माह बाकायदा एक्टिव काम करते रहे कम्यून में, आज भी आप कम्यून में काम कर रहे हैं?
0: देखें, सबसे पहली तो बात यह है कि जो ये जो बातें कर रहे हैं सोशल डेमोक्रेट ने वाजे अल्फाजों में कहा है कि तनख्वाह ना वापस मांगनी है ना इससे ना लेनी है। ये सिर्फ डेनिश पीपल पार्टी लिबराल एलियांस से विंस का ये जो प्रो इसराइल पार्टीज हैं जो पहले ही जिनको मैं दुखता हूँ वो ये कह रहे हैं कि हम जो है इससे हमने लेनी है वापस। लेकिन जो इंटीरियर मिनिस्ट्री है उसने कब का बयान दे दिया है कि तनख्वाह वापस नहीं ली जा सकती, वो बनती भी नहीं है। क्यों नहीं बनती? कि जब मैं इलेक्शन जीता हूं और 9 महीने मैंने वहां पे काम किया है, आपको आपके सामने मैं रखता रहा हूं, मैंने वहां फौज लह दी है, मैंने वहां फौज तपैत खड़ी की है, मैंने क्वेश्चनिंग की है, मैंने क्रॉस क्वेश्चनिंग की है, मैंने बजट में हिस्सा लिया है, बजट की नेगोशिएशंस में हिस्सा लिया है, मैंने किंग्स काउंसिल को मैं हिस्सा हूं, तो मैंने वहां कोई क्या कहते हैं घर तो नहीं ना बैठा रहा, मैंने वहां पे भरपूर काम किया, अपना टाइम दिया है। और जब ये मुझे अनसीट करेंगे यानी कि ये जब अब अगले मीटिंग में ये आती है, ये भी मैं जरा बता दूं, तो अगले मीटिंग पे जब ये एजेंडे पे बात आएगी तो फर्स्ट सुप्लैन को अंदर करेंगे, मुझे अनसीट करेंगे, तो उसके बाद फिर मैं मेंबर नहीं हूं। इसका मतलब ये है कि जितने महीने में मेंबर रहा हूं उसकी तनख्वाह तो मैंने लेनी है। तो ये जो 150,000 या पता नहीं क्या को लिखा हुआ था ये मेरी तनख्वाह है और मेरी सबसे कम तनख्वाह है वहां पे, मेरी वहां पे बहुत कम तनख्वाह है और ये तनख्वाह मेरे 8-9 महीने की तनख्वाह है। और इंटीरियर मिनिस्ट्री ने कहा है कि ये तो जाहिर बात है जब मेंबर बंदा होता है तो तनख्वाह तो मिलती है, वो उसने वापस नहीं करनी। तो ये सारी ये होती है स्पिन और सियासत जो राइट विंग पार्टीज जो हैं वो ये कर रही हैं वो शोर शराबा डालने के लिए। लेकिन इसमें कोई इसकी कोई ऐसा अहमियत नहीं है और कोई इसकी हकीकत नहीं है, क्योंकि सोशल डेमोक्रेट पार्टी जो कि वैसे मेरे फेवर में नहीं है उन्होंने वाजिया बयान दे दिया कि ये फजूल बातें हैं। बल्कि उनके ओफ ने ये कहा कि सिकंदर तो बहुत एक्टिव मेंबर था, उसके अल्फाज हैं अखबार में, कहते हैं सिकंदर तो बहुत एक्टिव मेंबर था और उसको जाहिर बात है जितनी देर वो बैठा है उसने तनख्वाह ली है, ये फजूल बात है करनी। तो इसमें भी कोई ऐसी बात नहीं है। और दूसरी बात मैं ये भी बताता चलूं कि ये सारी ये जो गेम हो रही है, देखें मैं आपको बताता हूं बहुत अरसे से ये मुझे कंट्रोल नहीं कर सकते। मैं मुसलमानों के हक के लिए बोलता था, कुरान पाक की बेहरमती होती थी मैंने बोलता था, पासपोर्ट की बात होती थी मैं बोलता था, फिर अख्तियार के साथ मेरी कितनी बार क्या कहते हैं बहस हुई है वहां पे खड़े होके, मैंने कहा ईद मुबारक रमजान मुबारक, ये पहले कभी नहीं हुआ था। मैं इंग के खिलाफ बोलता था, मैं हमेशा जो है एक स्ट्रॉन्ग वोकल वॉइस रहा हूँ माइनॉरिटीज के लिए, और ये मुझे कभी रोक नहीं सके, ये मुझे कभी कंट्रोल नहीं कर सके। तो इनका दिल है, इनकी कोशिश है कि किसी तरीके से सिकंदर, क्योंकि हेड है सिकंदर जो है उसकी एक प्रोफाइल है, इसको जो है ना किसी तरीके से जो है ना खत्म करना है और ये कोशिश है इनकी। लेकिन मैंने वही बात की, हम कश्तियां जला के निकले हैं, हम हर प्राइस के लिए तैयार हैं। मैंने आप लोगों को पहले दिन ये बात कही थी, मैं सियासत डेनिश सियासत में तब तक हूँ जब तक मैं अपने लोगों की नुमाइंदगी अलहक तरीके से कर सकूं। जिस दिन मैं ये ना कर सका तो फिर मैंने सियासत में रहना ही नहीं है। मैं ना ही तनख्वाह के लिए सियासत में हूँ, ना ही मैं करियर के लिए सियासत में हूँ। मैंने अपना करियर बनाना होता मैं किसी एस्टेब्लिश पार्टी में बैठता और मेरी सीट निकलनी थी। मैं अपने शिनाख्त पे सौदा नहीं कर सकता, मैं अपनी शिनाख्त पे कॉम्प्रोमाइज नहीं कर सकता। करने के लिए बहुत सारे लोग और बैठे हैं, उन्हें सपोर्ट करें। फिर मुझे अगर आप सपोर्ट कर रहे हैं तो आप इसलिए कर रहे हैं कि मैं जहां भी आऊंगा मैं ललकार के जो है आपकी आवाज बनूंगा, आपके बच्चों की आवाज बनूंगा। और मैं बहुत हम्बल और आजिज़ी में ये बात कर रहा हूँ कि मैंने हमेशा ये कोशिश की है, मैं जहां भी गया हूँ, जिस पार्लियामेंट में गया हूँ, जिस फोरम में मैं गया हूँ, वहां पे मैंने हक पे बोला हूँ, हक बोला हूँ और हमेशा जो है आवाज उठाई है। और ये भी मैं बात बहुत क्लियर कर दूं कि फ्री कोने की जो सीट है ये बरकरार रहेगी। मैं अनसीट हो जाऊंगा, मैं वहां से निकल जाऊंगा, अशम वांदर आ जाएगा। अशम मेरा छोटा भाई है, अशम के साथ मेरे साथ जब ये पहली बार आया था कुछ 6 साल पहले की बात है, और उस वक्त जो है ये यंग सा लड़का होता था, तो मैंने इसको अपने साथ लगाया और उसने बहुत प्यार से साथ लगा, उसने बड़े अच्छे तरीके से काम किया, उसने हर तरफ मेरे साथ साथ रहता था और उसने इलेक्शन भी कई लड़े हैं। और उसने हम जब मेरा सेक्रेटरीट होता था फ्री कोने का पार्लियामेंट में, उसमें भी मैंने उसको जॉब दी हुई थी, उसको तनख्वाह मिलती थी, तो ये हमेशा हमारे साथ रहा है। तो अशम जो है वो बहुत ही अच्छा मेहनती और लॉयल।
1: सिकंदर, ये अशम आपकी लॉबी में है या किसी और की लॉबी में है?
0: देखें, लोग जो मर्जी है कहें और जो मर्जी है समझें, मुझे इतना पता है कि अंकल आगा नदीम साहब और अशम इन्होंने हमेशा पार्टी के साथ चले हैं, पार्टी के साथ मुखलिस ये रहे हैं, और ये मेरे साथ इनका एक बहुत प्यार है, बहुत एक मोहब्बत है। और मैंने भी अशम को कहा है, अभी भी मैंने अशम को कहा है कि ये बिल्कुल ये फिक्र ना करे, मैं इसके साथ खड़ा हूँ, पार्टी इसके साथ खड़ी है, और हमें पूरी उम्मीद है कि अशम जो है बड़े बेहतरीन अच्छे तरीके से लॉयल तरीके से इस जो जो इसको जो अल्लाह पाक ने एजाज दिया है इसको ये बहुत बेहतरीन तरीके से और चलाएगा, पार्टी की जो लाइन है उसको फॉलो करेगा और हम सब से मशवरा करके इंशाल्लाह ताला इस मैंडेट को बड़े भरपूर तरीके से उठाएगा। और
1: सिकंदर, क्या अब अशम का भी जो है वो कोई सुप्लिएंट होगा?
0: जी जी, क्योंकि हमारी जितनी भी हम मसाकित तो हम जो थे ना 9-10 बंदे लिस्ट में, तो अब जिसके वोट ज्यादा निकले हैं वो नंबर वन, मेरे सबसे ज्यादा निकले थे क्योंकि मेरे कोई 3,000+ वोट निकले थे, तो फिर उसके बाद अशम के वोट थे, फिर उसके बाद किसी डेनियल के वोट थे, उसके बाद राजेश के वोट थे, तो इसी तरह से फिर लिस्ट जो है उसमें अब सुप्लीएंट बनते जाते हैं। तो इसका मतलब ये हुआ कि अब आगे अशम किसी दिन छुट्टी करता है, अशम मिसाल के तौर पर पाकिस्तान जाता है और किसी वजह से नहीं आ सकता, तो फिर जो वोटों के हिसाब से जो हमारे लिस्ट पे नंबर 3 था अशम के बाद, फिर वो उसका सुप्लीएंट होगा, वो नहीं आ सकता तो फिर उसके बाद जो था वो होगा। तो इस तरह लंबी हमारी लिस्ट है, हमारे 9 मेंबर हैं। और मैं बस ये बार बड़े वाजे अल्फाजों में कहता जाऊं कि मैंने हमेशा अशम को अच्छा है पाया है, मैंने हमेशा अशम को हमेशा वो मेरी बड़े भाइयों की तरह इज्जत करता है, मैं उनके वाले साहब की बहुत इज्जत करता हूं, और मेरे जेन में या दिल में कोई ऐसी सोच नहीं है कि यहाँ पे अशम ने सही ना किया हो या वहां ना सही किया हो। छोटा भाई है, हमेशा साथ देता रहा है, हमेशा पार्टी का साथ दिया है, और यकीन करें कि हमारे घर पे सिर्फ मुझे नहीं, मेरे घर पे सबको इतनी खुशी है, इतनी खुशी है कि अगर ये सीट, अगर मैं अब अनसीट हो रहा हूं तो फिर ये सीट जो है अशम को जा रही है। पूछे क्यों? इसलिए कि जब मैं उनके वाले साहब को देखता हूं तो मुझे मेरे अपने वाले साहब याद आते हैं कि कभी मेरे वाले साहब इस तरह दौड़ते थे, भागते थे कि सिकंदर जो है इलेक्शन में आए, सिकंदर की सीट निकले, तो मैं इनको देखता हूँ, मैं कहता हूँ या अल्लाह तेरा लाख लाख शुक्र है, अगर मेरी वजह से ये इनके वाले साहब हैं, ये इनकी ये खुशी होती है, अल्लाह पाक की मर्जी होती है, अगर मुझे वसीला बनाया है तो मुझे इसकी बेहद खुशी है कि आज एक बाप जो है उनके घर में कितनी रौनकें होती होंगी, कितना वो खुश होते होंगे। तो मैं सिर्फ और सिर्फ यही कहूंगा कि वी आर वेरी प्राउड ऑफ अशम, वेरी प्राउड, बहुत काबिल लड़का है, बहुत प्यारा लड़का है, बहुत अच्छा लड़का है, और इंशाल्लाह ताला वो हमारी इस सीट के जो
1: सिकंदर, ये तो आपका कहना है, पता नहीं अशम का क्या कहना है, उसकी क्या सोच है?
0: अशम की भी बिल्कुल यही सोच है, मैं मुझे बिल्कुल इस पे कोई शक नहीं है, अशम की बिल्कुल यही सोच है। अशम बहुत आजिज़ी से और हम्बल तरीके से जो है उसने इस सीट को अब क्या कहते हैं इस पोजीशन को जो है उसमें आ रहा है।
1: सिकंदर, एक लॉबी जो है वो बात कर रही है, हमारे कानों में भी ये बात पड़ी है और मुझे सुनने को भी मिली है कि अशम जो है कुछ टाइम के बाद जो है वो फ्री ग्रोने में मुस्तकबिल में कुछ अरसे के बाद ये किसी दूसरी पार्टी में चले जाएंगे, क्या ये पॉसिबिलिटी है या बंदा जा सकता है?
0: जा सकता है, बिल्कुल जा सकता है, लेकिन अगर वो ये इस तरह, मैं तो इस चीज को ना ही मानता हूँ। ये बिल्कुल जो है लोग कोशिश करते हैं कि दरार पैदा करने की, मैं तो इस चीज को बिल्कुल नहीं मानता। और अगर खुदा ना खास्ता ये हो गया तो फिर वो क्या उसे कहते हैं, ये तो अल्लाह ही जानता है। लेकिन मैं ना, मेरा दिल ना मेरी अकल इस बात को मानती है कि अशरम जो है जिस प्लेटफॉर्म ने, जिस लोगों ने उसको, ये जिस प्लेटफॉर्म से ये बन रहा है उसको वो क्यों छोड़ेगा। मैं नहीं समझता। आप आगा नदीम साहब जो है उनका पॉलिटिकल करियर देख लें कि क्या क्या उनके ऊपर मुश्किल नहीं आए, लेकिन वो अपने पॉलिटिकल एफिलिएशन से, अपने पॉलिटिकल स्टैंड से कभी नहीं हटे। तो मैं समझता हूँ ये अशरम के खून में बात है कि अशरम जो है वो इस चीज की लाज रखेगा कि उसको सीट किस पार्टी या किस प्लेटफॉर्म से मिल रही है। तो मैं, मुझे पूरा यकीन है कि वो अपने वाले साहब की तरह, उसकी भी सियासत उसूल वाली सियासत है कि वो अपनी पार्टी बिल्कुल नहीं छोड़ेगा। वो इंशाल्लाह इस सीट पे बहुत बेहतरीन और अच्छे तरीके से काम करेगा। और मैंने हमेशा अशरम को ऐसे ही पाया है।
1: सिकंदर, आपने बिल्कुल खुलकर बात की है, अपना अशरम से बात होगी, उनसे भी जानने की कोशिश करेंगे। सिकंदर, आप एक तरफ तो कह रहे हैं कि आपके साथ ज़ैन शलौबी ने किया है, दूसरी तरफ आप कह रहे हैं इंगा स्टॉय, और उसके बाद जो है वो वेंसरा पार्टी की आप बात कर रहे हैं, और साथ साथ और दूसरी पार्टी की भी आप जो है वेंसरा पार्टी की भी बात करते हैं। तो ये तो वैसे भी इंगा स्टॉय बया पिया ख्यास को ये तो शुरू से आपसे मोहब्बत करते हैं, आपको चाहते हैं, उनका सियासी बयान तो आ सकता है। इस तरह डैनिश पीपल्स पार्टी है, तो इन्होंने आपको लिए कोशिश की है, लॉबी की है, या डैनिश पार्टी ने लॉबी की है?
0: देखिए, ये तो जाहिर बात है कि हमने वो लगाए हैं, हमने जब वो लगाए हैं पोस्टर पूरे शहर में, आपको पता आग लग गई थी, तो जाहिर बात है वो आग लगी है, प्रेशर बिल्ड, पॉलिटिकल प्रेशर बिल्ड हुआ है। तो फिर ये जो पार्टीज हैं, ये मिनिस्ट्रियों में बैठी हैं, और यही जो लोग होते हैं,
1: फिर यही आग तो बहुत जगह लगी है।
0: हाँ, आग तो बहुत जगह लगी है। और जाहिर बात है ऐसे काम में हमेशा मीर जाफर, मीर सादत का भी किरदार कहीं ना कहीं होता है, और वो भी है और हमें पता है। लेकिन राजा साहब, बात बहुत सिंपल है, ये इतनी फजूल बात पे अनसीट कर रहे हैं, डीसीट कर रहे हैं। एक तो होता है मैंने कोई क्राइम किया होता है, एक तो होता है मैंने की जो स्टाफ लॉ है, क्रिमिनल लॉ है, उसकी मैंने खिलाफ वर्जी की होती, मैं पकड़ा जाता किसी पैसे खाने में, मैं पकड़ा जाता किसी के कोई क्रिमिनल लॉ तोड़ने में, तो फिर बनता है कि भाई इसको डीसीट किया जाए। ये तो उन्होंने एक फजूल टेक्निकलिटी पकड़ ली है कि नहीं भाई आपका ये फर्स्ट होम नहीं है, ये आपका सेकेंड होम नहीं। अच्छा, कानून इस चीज की भी इजाजत देता है कि अगर आपके दो तीन होम है तो फिर आपको अपनी मर्जी, आप कहाँ पे रजिस्टर होना चाहते हैं। ये शिक भी उन्होंने हमें इस्तेमाल नहीं करने दी, कहते हैं नहीं आपका फर्स्ट होम हयालू में है, इसलिए जो है आपका फर्स्ट होम यहाँ पे नहीं है, तो आप जो टेक्निकली जो है फिर आप यहाँ के मेंबर नहीं रह सकते। यानी कि इतनी फजूल बात है करने वाली। और हमने अपनी सीट निकाली है, मैंने इतना सारा वोट लिया है, लेकिन मैं अपने वोटर से, अपने सपोर्टर से यही कहूंगा कि बिल्कुल घबराने की जरूरत नहीं है। इलामा इकबाल का शेर है ना कि वो तो चलती है तुझे ऊंचा उड़ाने के लिए, ये हो रहा ही हमारे साथ, इसलिए हम हक बोलते हैं। आप हक नहीं बोलेंगे तो फिर आपके साथ ये चीजें नहीं होंगी, इसलिए मैं समझता हूँ ये भी हमारे लिए, हमारा लिए एजाज है, और हम इंशाल्लाह ताला दोबारा इससे ज्यादा स्ट्रांग आएंगे।
1: आप मुझे बताएं कि आप दोबारा सिटी काउंसिल में आने के लिए कानूनी रास्ता इख्तियार करेंगे?
0: आपका मतलब अपील के हवाले से?
1: नहीं, अपील नहीं, वैसे आपका दोबारा आने की कोशिश करेंगे?
0: नहीं, मैं क्या कहते हैं, जो इस वक्त मेरा प्लान है वो ये है कि हम कोपेनहेगन में, मैं अब दोबारा जो सिटी काउंसिल है उसका इलेक्शन नहीं लड़ूंगा, और मैं पार्टी को फिलहाल, मेरे यही सोचा है कि मैं पार्टी को ये कहूंगा कि कोपेनहेगन की असेंबली के लिए, जो काउंसिल के लिए जो इलेक्शन है, उसको अगली बार जो है उसमें जो लिस्ट बनेगी उसमें अशरम जो है वो इसमें स्पेस कैंडिडेट हो, और मैं कोपेनहेगन से जो है जो कौमी असेंबली का इलेक्शन है वो लड़ूंगा। और मैं इस वक्त जो है ये बिल्कुल वाज़ह अल्फाज़ों में कह रहा हूँ कि ये इलेक्शन जो था ये हमारे लिए जरूरी था, क्योंकि हम पार्लियामेंट में नहीं थे, और मेरे लिए लड़ना जरूरी था ताकि हम सीट निकालते। ये सच्ची बात है, अगर मैं ये इलेक्शन ना लड़ता तो हमारी पार्टी की सीट नहीं निकलनी थी, तो ये निकली है सीट, तो हमारे पास सीट आई है।
1: सिकंदर, पार्लियामेंट का इलेक्शन लड़ने के लिए आपको पार्टी के लिए साइन इकट्ठे नहीं कर रहे हैं?
0: करने हैं जी, बिल्कुल करने हैं। और अब देखें ना, टाइम ही टाइम है, अब मैं फ्री हो गया हूँ। अब ऐसे ही होता है ना, जो पार्टी लीडर है, देखें जितनी भी और पार्टीज हैं उसमें भी होते हैं,
1: लीडरशिप आपके पास ही रहेगी फॉर बेनी।
0: जी जी जी जी, फ्री कौन है? इंडिपेंडेंट ग्रीन्स पार्टी का लीडर जो है, चेयरपर्सन जो है, वो मैं ही रहूंगा, اور انشاءاللہ تعالی میں اپنی بقایا سی سی کے ساتھ، اپنے ہوپ اسٹوڈنٹس کے ساتھ، اشم کے ساتھ، جتنے بھی ہمارے بقایا ممبر ہیں ان کے ساتھ ہم اب اگلے الیکشن کی تیاری شروع کر دیں گے. بہرحال میں آپ کا سوال کے حوالے سے یہ کہوں گا کہ میں اب اگلی بار کوپن ہیگن میں الیکشن سٹی کاؤنسلر کا نہیں لڑوں گا. اس میں میرا دل یہ ہے کہ یہ جو ہے یہ اشم جو ہے اگلی بار یہاں پہ لڑے اور ہم انشاءاللہ جو اسمبلی کا الیکشن ہے قومی اسمبلی کا اس کے لیے ہم اب تیاری کریں گے انشاءاللہ.
1: چلیں یہ تو آپ کی پارٹی نے فیصلہ کرنا ہے، آپ نے رائے دی، آپ کی رائے کا ڈیفینیٹ پارٹی احترام کرتی ہے. سکندر چھوٹے چھوٹے سوال ہیں، عوام کے لیے آپ کا اس وقت کیا پیغام ہے؟
0: میرا پیغام یہی ہے کہ بالکل گھبرانے کی ضرورت نہیں ہے اور ہم نے کوئی کرائم نہیں کیا، ہم نے کوئی گینگ ریلیٹڈ کرائم نہیں کیے، ہم نے کوئی کرمنل لا نہیں توڑا، ہم نے کوئی کرمنل لا کی کوئی شک جو ہے اس کو ہم نے پامال نہیں کیا. یہ ٹوٹلی ایک سی پی آر جو لا ہوتی ہے، سی پی آر لا ہوتی ہے، یہ اس کی شک ہے. اس میں کوئی کرائم نہیں ہے، کوئی ایسی چیز نہیں ہے. اس لیے بہت سارے لوگ یہ ڈرتے ہیں کہ پتہ نہیں اب سکندر دوبارہ سیاست میں آ سکتا ہے، ایسی بالکل کوئی بات نہیں ہے. میں نے یہ سیٹ چھوڑی ہے، میں نے سیاست نہیں چھوڑی. ہم انشاءاللہ تعالی اس سے بھی اسٹرانگ دوبارہ آئیں گے. اور آپ دیکھ رہے ہیں کہ ہماری جو ویل فور پون ہے وہ بھی سارے یہی کہہ رہے ہیں کہ ہم ساتھ ہیں ان کے، پہلے بھی ساتھ تھے، آج بھی سکندر کے ساتھ ہیں اور بہت بہترین طریقے سے، اچھے طریقے سے جو ہے ہم یہ کیا اسے کہتے ہیں اس کو سلسلے کو آگے چلائیں گے. مجھے بہت خوشی ہے اس بات کی کہ ہماری سیٹ برقرار رہے گی.
1: چلیں اپنا سکندر، آپ نے بڑی اچھی بات کی، آپ نے بار بار اشم کا ذکر کیا تو اشم سے ہم نے رابطہ قائم کیا، تو اشم اس وقت ہمارے ساتھ ہیں. اشم آپ کو ادھر آپ کی آواز پر خوش آمدید کہتے ہیں، آپ کے فور مین سکندر صدیق بھی ہمارے ساتھ ہیں.
2: جی انکل بہت شکریہ، سکندر بھائی آپ کو سلام، جتنے بھی لسنر ہیں ان سب کو میری طرف سے ایک بہت بہت السلام علیکم.
1: اشم، سکندر نے بڑی دفعہ آپ کا ذکر کیا، بڑی تعریف کی آپ کی، بڑے مطلب قابلیت پر بڑا انہوں نے کھل کر بولے. اگلی دفعہ کے لیے انہوں نے کہا کہ کوپن ہیگن سے یہ ہمارے امیدوار ہوں گے اپنا پارٹی کی طرف سے اور خود وہ پارلیمنٹ کا الیکشن لڑیں گے. اشم آپ کیا کہتے ہیں خود؟
2: جی انکل آپ کے سامنے ہے کہ جو ریسنٹ منتھس میں جو ہمارے خلاف کیا میں پروپیگنڈا چلا ہے کئی میڈیا کی طرف سے، پولیٹیشین کی طرف سے، یہ آپ کو انکل یہ سب کے سامنے جب آپ ایک کوسٹلی فائٹ کرتے تو آپ کو پھر مخالف لوگ بھی ہوں گے جو کہ ہم آپ کو ریسٹریکٹ کرنے کی کوشش کریں گے. لیکن ایسے کوئی مسئلہ نہیں ہے، میں سکندر بھائی کے ساتھ لگا ہوں شروع دن سے، 6 سال ہو گئے ہمارے، انشاءاللہ اور بھی اس سال ہوں گے جہاں ہم کافی مضبوطی سے کہ ہم ساتھ میں کام کریں گے. انہوں نے ہمیشہ مجھے ایسا اپنا چھوٹا بھائی رکھا ہے اور میں ان کی بہت رسپیکٹ کرتا ہوں. انشاءاللہ کیا میں جو آنے والا ٹائم ہے وہ پھر آپ لوگوں کے سامنے ہوگا کہ کس طریقے سے ہمیں جو ہمارا مین ایجنڈا ہے. آپ یہ چھوڑیں کہ میں ہوں اندر، وہاں سکندر ہو، چاہے کوئی تیسرا چوتھا بند ہو، یہ ہمارے لیے کوئی ایسے کوئی فرق نہیں پڑنا چاہیے. بیسک چیز کیا ہے کہ ہمارا جو کوس ہے اس پہ کوئی نہ کوئی بندہ کھڑے ہوگی کہ ہم کام کریں. اور الحمدللہ ہماری ٹیم کافی اسٹرانگ ہے. آپ نے دیکھا ہے کہ پارلیمنٹ الیکشن میں کتنے کیا ہم نے مضبوطی طریقے سے کیا ہم نے الیکشن لڑا ہے. ایون کھمنیل ویل میں لاسٹ ٹائم بھی لوگ یہ بھول جاتے ہیں کہ ہم دوسرے منڈیٹ سے صرف چند ووٹ سے کیا ہم ہار گئے تھے. تو یہ ایسی کوئی چھوٹی بات نہیں ہے. آپ سکندر بھائی نے بھی کئی دفعہ کہا ہے ہم نے مرغار نے کس کو ہرایا، ہم نے تینمک مکھان کو ہرایا، اسٹیبلش پولیٹیکل پارٹیز سے زیادہ ووٹ ہم نے لیا. اینڈ آپ یہ کنسیڈر کریں کہ ہمارے ریسورسز کیا تھے، ہمارے انہوں نے 25 ہٹا لیا تھا، ہمارا کیا وہ فائنینشیل کیپیسٹی نہیں تھا جیسے آپ مورگان کو دیکھ لو، ابھی فارم منسٹر کے ہمارے ڈنمارک ان کا ہے پارٹی لیڈر. تو میں صرف آپ کو یہ بتا رہا ہوں کہ یہ ایک دن کا جنگ نہیں ہے، یہ کافی سال لگیں گے، لیکن انشاءاللہ فیق خان آیا میدان میں ہم ساتھ دیں گے، اس میں کوئی شک نہیں ہے.
1: اشم دیکھیں یہ تھوڑا سا سخت سوال ہے، ہمارا گزٹ سینا گزٹ اخبار رات 12 بجے ہر روز تازہ پیپر نکلتا ہے، تو اس میں جو خبریں آ رہی ہیں جو ہمیں فیڈ بیک مل رہا ہے دے رہے ہیں کہ اشم جو ہے وہ راجہ صاحب 2 سال بعد پارٹی چھوڑ جائے گا، کسی اور پارٹی میں چلا جائے گا.
2: انکل لوگ تو بولتے رہیں گے، اب آپ بس ایکشن کو دیکھ لیں بس، اور میں کیا کہہ سکتا ہوں.
1: آپ نے اسی پارٹی میں رہنا ہے
2: انکل. میں نے یہ سب کو کہا ہے، ہر بندہ جو مجھے پوچھتا ہے میں فریق خان میں ہوں جب تک فریق خان رہے گا. اگر فریق خان نہیں ہوگا تو آبویسلی آپ کو چینج کرنا پڑے گا، لیکن مجھے پتا ہے کہ یہ جو ہمارا فائٹ ہے جو کہ میں سکندر بھائی کا جذبہ ہے کہ فی الحال ایسے کوئی سچویشن نہیں لگ رہا, تو obviously I'm till the end.
1: سکندر آپ نے سنی ہشم کی بات, آپ ایز اے پارٹی فور مین کیا کہیں گے؟
0: میں صرف یہ کہوں گا کہ میں جو کہ پہلے بھی ہشم نے پروگرام سنا نہیں ہے تو میں دوبارہ دہرا دیتا ہوں, آئی ایم ویری پراؤڈ آف مائی لٹل بردر ہشم, ہشم ندیم جو ہے مجھے آج بھی یاد ہے کہ یہ ینگ سا تھا جب یہ آیا ہے, اس کے بعد اس نے دل لگا کے کام کیا ہے, اس نے ہمیشہ ساتھ دیا ہے, ہمیشہ بڑے بھائی والی عزت دی ہے, ہمیشہ اس کی جو ڈیوٹی لگائی گئی ہے بورڈ نے پارٹی کی اس پہ یہ ہمیشہ اترا ہے, اور اس لیے میں پہلے یہ کہہ رہا تھا کہ یہ باتیں فضول ہیں جو لوگ جو یہ افواہیں پھیلا رہے ہیں اس کے بارے میں, کہ یہ اس کے خون میں یہ چیز نہیں ہے, اس کے خون میں یہ چیز نہیں ہے کہ یہ چھوڑ رہے. آپ کے والد صاحب کی کریئر دیکھ لیں, ساری زندگی دیکھ لیں, جہاں پہ وہ کھڑے رہے ہیں ساری زندگی تاحیات کھڑے رہے ہیں, ہمارے والد صاحب کی طرح وہ بھی ایسے تھے. تو یہ انشاءاللہ تعالی جوڑی جو ہے یہ چلے گی, انشاءاللہ پورا پورا چلے گی, اور میں توقع ہی نہیں کر سکتا کہ ہشم سے کہ وہ کبھی اس پارٹی کو جو ہے چھوڑے. ہم انشاءاللہ تعالی یہ ابھی صرف شروعات ہے, ابھی یہ پہلی منزل ہے, ہم نے ابھی بہت آگے جانا ہے. اور ہشم نے بڑی خوبصورت بات کی ہے, ہشم نے کہا ہے کہ دیکھیں آج ہشم بیٹھا نا, کل ہمارے 6 اور ممبر ہوں گے, تو اس کا مطلب یہ نہیں ہے کہ میں اگر نہیں ہوں اور ہشم کسی سیٹ پہ بیٹھے, میں کسی اور پہ, یا ہم نہیں بیٹھے ہوئے تو بھائی جو پارٹی جو ہے وہ ختم ہو جائے گی. پارٹی جو ہے اس کی ایک پھچی لینی ہے, پارٹی پروگرام ہے, اور سارے ممبر چاہے وہ میں ہوں, ہشم ہوں, رجیش ہو, ڈینیل ہو, یسمین ہو, وہ اس پارٹی کی لائن کے, اس پارٹی پروگرام کے تحت چلتے ہیں. تو میں تو
1: سکندر ایک بات ہشم نے بڑی زومینی بات کی ہے, اس میں بڑا وزن ہے, بڑی گہری بات انہوں نے کی ہے, اگر فری گرون نے پارٹی نہ رہی تو میں کیا کروں گا.
0: بالکل جی, یہ بات بالکل صحیح ہے, اس کا یہ مطلب میں لیتا ہوں نا کہ اگر پارٹی نہیں رہے گی تو پھر بندہ کیا کرے گا. لیکن میں جو اصل بات ہے وہ جو نوٹ کرنے لی وہ یہ ہے کہ ہشم نے کہا کہ فری گرون ہمیشہ رہے گی اور میں آخری دم تک فری گرون کے ساتھ رہوں گا.
1: جی ہشم آپ کیا اضافہ کریں گے؟
2: انکل میں بالکل اگری کرتا ہوں, جتنی بھی باتیں ہیں, میں نے انفارچونیٹلی میں تھوڑا سا باہر نکلا ہوا تھا تو اس لیے میں نے سکندر بھائی کی باتیں نہیں سنی, لیکن آئی ایم شور کہ جو بھی انہوں نے بات کیا آئی ول اگری آن اٹ. لیکن انکل میں بس ایک میری ریکویسٹ ہے, اور یہ جتنے بھی لسنر ہیں کہ دیکھیں ہم تو اپنی ذمہ داری نبھا رہے ہیں, اب آپ لوگوں کی ذمہ داری ہے کہ آپ ہمیں سپورٹ کریں. ہم آپ کو کہہ چکے آپ ہمیں سپورٹ کریں, آپ نے ووٹ دی ہیں اس لیے ہمیں ڈیٹ ملا ہے. یہ کوئی چھوٹی بات نہیں ہے کہ ہمیں
1: ہشم, چونکہ ہمارے ساتھی ہیں اپنا جی اسلم مہر صاحب, انہوں نے کافی دفعہ فون کیا, تو یہ ایک ڈیموکریسی طریقے سے اچھا نہیں ہے کہ ان کو موقع نہ دیا جائے. حاجی صاحب آپ کو خوش آمدید کہتے ہیں, ہمارے ساتھ سکندر اور ہشم موجود ہیں.
3: شکریہ جناب راجہ غفور افضل صاحب,
0: غیر معمولی شخصیت جناب اسلم مہر صاحب,
3: پارٹی کے فورمین, چیئرمین, ہیڈ آف دی ڈپارٹمنٹ پارٹی کے جو ہیں, سکندر صدیق ملک کا ووٹر اور سپورٹر ہوں, تو میں نے اس لیے فون کیا ہے, ایک ہی دفعہ کیا تھا فون کر کے لائن پہ لے لیا ہے. میں ہشم کی بات پھر دوبارہ دہراؤں گا کہ ہشم صاحب فرما رہے ہیں جی کہ میں سکندر صدیق کی آواز بن کر گرین پارٹی میں وہی کام کروں گا جو سکندر صدیق کے خیالات ہیں, جو ان کی سوچ ہے, ویژن ہے, اور جو وہ آواز جیسی بھی اپنی اٹھاتے رہے ہیں, میں اسی آواز کو اپنا سہارا بن کر اس آواز پر پورا پورا اتروں گا. لیکن آپ نے بھی یہ سوال کیا, اس سوال کو میں نے یہاں کاغذ پہ نوٹ کیا ہوا ہے, ٹیبل کے اوپر نوٹ کیا ہوا ہے. میں دونوں کی باتیں سن رہا ہوں اور راجہ غفور افضل کی باتیں سن رہا ہوں. انہوں نے ایک بات یہ کی ہے کہ اگر گرین پارٹی نہ رہی, گرین پارٹی یہ ریڈ یہ لائن ہے, یہ باٹم لائن ہے, کہ اگر گرین پارٹی نہ رہی, کیا ایسا ہو سکتا ہے کہ گرین پارٹی نہ رہے اور پھر آپ کسی اور ڈینش سیاسی پارٹی کا ٹکٹ لے کر آپ دوبارہ کونسلر بن جائیں؟ مجھے ہشم سے یہ اس کی وضاحت چاہیے کہ ہاؤ ڈو یو نو, آپ کو کیسے معلوم ہے کہ گرین پارٹی نہ رہے, جبکہ آپ کا ہیڈ کہہ رہا ہے کہ گرین پارٹی میری زندگی ہے, اور جب تک سکندر کہہ رہا ہے کہ میں زندہ ہوں گرین پارٹی موجود ہے. آپ نے یہ لفظ جو کہا ہے, آپ کس بنیاد پر کہا ہے, اس کی وضاحت سننا چاہتا ہوں.
2: جی انکل بہت شکریہ, میں آپ کو جواب دیتا ہوں اس چیز کا. اب آپ دیکھیں اس دنیا میں کسی کو ہر چیز کا نہیں پتا, صرف خدا جانتا ہے جو بھی ہوگا. اب آج ہے فریق ون ہے, کل ہو نہیں ہو, میری تو امبیشن ہے کہ میں یہاں اینڈ تک رہوں گا. آپ نے یہ بات آپ نے مس کر لیا کہ میں نے کہا کہ میں یہاں شروع دن سے, جب فریق ون شروع بھی نہیں ہوا تھا, سکندر بھائی نے مجھے ایک میٹنگ پہ بلایا تھا, شروع ہونے سے پہلے میں سکندر بھائی کے ساتھ لگا ہوا تھا, ہم ایکچولی ایک کشمیر پروجیکٹ پہ کام کر رہے تھے. تو میں یہی کہہ رہا ہوں کہ جب تک سکندر بھائی ہیں میں ہوں, اس میں کوئی ڈاؤٹ والی بات نہیں ہے. اور ایکچولی یہ میرا سیکنڈ پوائنٹ یہی تھا کہ دیکھیں ہم اپنا ذمہ داری نبھا رہے ہیں, اب آپ لوگوں کی ذمہ داری ہے کہ آپ ہمیں کیا موٹیویٹ کریں. اور یہ جتنے مس انڈرسٹینڈنگز ہیں جو یہ تھیریز بنایا جا رہا ہے کہ اس کو آپ لاک ڈاؤن کر لیں, جیسے کہ ابھی بات ہو
1: رہی ہے چونکہ حاجی صاحب کی بات میں وزن ہے, چونکہ بڑے بڑے نام لینے والے جب چھوڑ کر چلے گئے تو اب وہی لوگ کہہ رہے ہیں کہ دو سال بعد آپ بھی چھوڑ جائیں گے.
2: ان کی اوپینین ہے انکل. اب میں خود کہہ رہا ہوں کہ میں نہیں جا رہا, تو پھر آپ
4: اشم آپ نے بہت اچھی بات کی ہے, میں اب اس کا جواب دیتا ہوں. سب سے پہلے تو جناب ہمارے بہت ہی غیر معمولی ہمارے انکل, ہمارے اس کمیونٹی کا ہیرا اسلم مہر صاحب, آپ کو دل کی عطا گرائی ہوں, السلام علیکم.
3: وعلیکم السلام سکندر.
4: اور انکل جی میں کہوں گا کہ میں داد دیتا ہوں آپ کی کہ آپ واقعی انالسٹ ہیں, آپ واقعی کمنٹیٹر ہیں, آپ کی سیاسی نظر اتنی تیز ہے, اتنی تیز ہے کہ اشم نے یہ بات کی ہے تو آپ نے فوراً دیکھا کہ اس میں کوئی ایسی ویسی چیز تو نہیں ہے. میں اشم نے بہت پیاری باتیں کی ہیں اور میں اس کو بڑھاتے ہوئے اس بات کو میں یہ کہوں گا کہ ہماری اردو جو ہے وہ کیونکہ ایسی ہے کہ اس میں 19-20 کا فرق پڑ جاتا ہے, لیکن اشم کا میسج بالکل کلیئر ہے جو وہ کہہ رہا ہے, اور اس کا مطلب یہ ہے کہنے کا کہ پارٹی تا حیات رہے گی اور ہم لوگ اس پارٹی میں تا حیات رہیں گے. یہ اصل میسج اشم کا یہ ہے جو میں سن رہا ہوں, جو پارٹی سن رہی ہے, جو پسٹول سے سن رہی ہے. اور یہ بات جو لوگ کر رہے ہیں یہ وہی میر جعفر میر صادق ہیں جنہوں نے کوشش کی ہمیشہ کہ پارٹی کو ڈیوائڈ کیا جائے, پارٹی میں کوئی ایشو لایا جائے. اشم میرا چھوٹا بھائی ہے اور اشم جو ہے مجھے اب یقین کریں
1: دیکھیں سکندر اس وقت چونکہ آپ نے تین چار بار نام لیا آغا صاحب کا, تو پھر جو ہے آغا صاحب کو سے ہم نے رابطہ کیا, تو آغا صاحب اس وقت ہمارے ساتھ موجود ہیں. آغا صاحب آپ کو خوش آمدید بھی کہتے ہیں اور مبارکباد بھی دیتے ہیں.
5: شکریہ, بہت مہربانی ہوں. مبارکباد کی کوئی ایسی بات نہیں راجہ صاحب, کیونکہ میں بھی تھرو آؤٹ آپ کا سارا پروگرام سن رہا ہوں. رام ہدا یہ آپ کا عمل ہے, آپ کی یعنی کہ سوچ ہے جس طریقے سے آپ سوال کر رہے ہیں. اشم کی تھوڑی اردو کمزور ہے, وہ اردو
1: آغا صاحب یہ کہہ کر آپ جو دیکھیں نا, یہ اشم کی اردو بالکل ٹھیک ٹھاک ہے, بالکل سمجھتا ہے, بالکل ٹھیک بولتا ہے.
5: جی ہوں, دیکھیں میں آپ سے ایک بات عرض کروں, سکندر میرا بیٹا ہے, جس طرح اشم ہے اسی طرح سکندر ہے. اور میں روز اول سے یہی بات کر رہا ہوں, آج بھی کہہ رہا ہوں, جو آپ کی جو لوگوں سے جو بھی سینہ گزر یا جو بھی چیز چل رہی ہے,
1: یہ رات کو 12 بجے اخبار نکلتا ہے.
5: جی بالکل نکلتا ہے, میں اس سے واقف ہوں سر, میرا بھی کچھ سیاسی ایکسپیرینس ہے, میں بھی یعنی کہ پوری میں نے زندگی اپنی اسی لائن میں گزاری ہے. دیکھیں ہم بندے ہیں کمٹمنٹ کے, اور جو ہماری جو کمٹمنٹ ہے نا, جہاں ایک دفعہ ہو جائے نا تو وہ بڑی سوچ سمجھ کے ہم اس بات پہ قدم اٹھاتے ہیں. تو اشم رام ہدا جیسا سکندر نے بھی کہا ہے, میری اولاد ہے, میں نے اس کو بہت سی چیزوں سے باخبر رکھا ہے, اور یہ کہا ہے اور یہ ہمارے بزرگوں کا ہے کہ بیٹا جس کے ساتھ ایک دفعہ قدم اٹھاؤ تو اس کی برائیوں کو ایک طرف رکھو, اس کی اچھائیوں کو لے کے آگے چلو. تو بات یہ ہے اس دنیا میں کوئی بھی شخص ایسا نہیں ہے جس میں اچھائی کے ساتھ ساتھ کچھ برائی بھی ہو, لیکن برائی کا مقصد یہ نہیں کہ وہ بہت نیگیٹو ہے, مقصد یہ ہے کہ بندے کو اس کی دوستی کے سائے میں ہی چلنا چاہیے اگر اسے اپنے فیوچر کو زیادہ سیور کرنا ہے. اور چونکہ اشم اس وقت پولیٹکس میں ہے اور اس کا جو ساتھ ہے وہ سکندر کے سائے میں ہے, اس نے جتنی بھی ٹریننگ لی ہے, اس نے جتنا بھی جو کچھ بھی سیکھا ہے وہ سکندر کے ہی سلسلے میں آگے بڑھتا جا رہا ہے. لیکن رام ہدا میں گھر پہ ہوں, میں بھی اسے گائیڈ کرتا ہوں. لیکن راجہ صاحب بات یہ ہے کہ اشم جو ہے نا, ہی از مین آف پرنسپل, ये नहीं कि भी मेरा बेटा है, जो वो बात करेगा उस पर कायम और दायम रहेगा। और जो कहते हैं 2 साल बाद 3 साल बाद, अगर उसने ये कह दिया खुदा ना खासा कि ये फ्री गोना हुई तो फिर मैं क्या करूंगा। बात ये है, ठीक है, उसने एक लफ्ज बात ये कही है जो कि मुनासिब नहीं है। फ्री गॉन है, हम लोगों ने मिलजुल कर बनाई है, हम भी उसके फाउंडर मेंबरों में है, हम भी इसी को लेके चलेंगे और इंशाल्लाह अजीज अपनी आखिरी सांस तक इसके साथ लेके चलेंगे। हमारा लीडर इस पहलू में सिकंदर सदीक है, हम उसको ऑन करते हैं और ये अशम जो है ना उसके जरिए साये ही आगे बढ़ेगा। जी
1: जी हाजी असलम साहब, आप इसमें क्या इजाफा करेंगे?
3: जी राजा साहब, अब देखें कि आपके पास सैकड़ों नहीं हजारों लोगों की गुफ्तगु रिकॉर्ड पर गुज़श्ता 40 बरस से आपकी लाइब्रेरी में मौजूद है। और बड़ी अच्छी बात की है उन आगा नदीम साहब ने कि हम जिसके साथ चलते हैं, क्योंकि इन्होंने मार बड़ी खाई है पाकिस्तान में सियासत में हिस्सा लेकर, ये दर बदर रहे, दूसरे मुल्कों में रहे, तो इसी तरह मैं समझता हूँ कि इनका बेटा भी जो है वो स्टैंड लेगा। और अब ये बात रिकॉर्ड पर आ गई है आगा नदीम साहब की और अशम साहब की कि मैं वही वोकल, वही स्पीकर, वही बयान जो सिकंदर मलिक खुलकर अपने जमीर की आवाज के लिए, इंसानों के लिए, जुल्म के खिलाफ और अमन के लिए, इस मुल्क का एक शरीफ शहरी होने के नाते मैं उसको फॉलो करूंगा। या तो ये प्रेशर बर्दाश्त करेंगे अशम साहब, मेरा लफ्ज नोट करें, या तो यही प्रेशर जो सिकंदर सदीक मलिक पर डाला गया है, मैंने एक एक लफ्ज उनका सुना है, अल्हम्दुलिल्लाह मेरी मेमोरी में ये महफूज हो गया, आपकी लाइब्रेरी में महफूज हो गया। अशम या तो प्रेशर बर्दाश्त करेगा या फिर सियासत से आउट हो जाएगा, दो चीजें हैं। ये मैं आपकी बात कर रहा हूँ,
6: मैं यहाँ पे एक बात ऐड करना चाहूंगा, मैं भी कुछ कहना चाह रहा हूँ। मुझे लगता है कि आप लोगों ने मिस अंडरस्टैंड किया मेरी बात। मैं देखिए एक कम्युनिकेशन बैरियर है ऑब्वियसली, लेकिन बात जो है वो बहुत सिंपल सी है। जो मैं शुरू दिन से कह रहा हूँ और मेरी जो लंबी सी जो बात थी वो ये था कि मैं यहीं हूँ, ठीक है, इसको और कॉम्प्लिकेट करने की कोई जरूरत नहीं है। मैं ये कह रहा हूँ कि आप, मेरी एक रिक्वेस्ट है कि आप लोग भी एज ए सोसाइटी कोशिश करें कि ऐसे सिचुएशन ना बने जहाँ कोई ऐसी मिसअंडरस्टैंडिंग हो।
3: नहीं, हम तो मुकाबला कर रहे हैं, हम तो वोट दे रहे हैं, हम तो आपके सपोर्टर हैं।
6: मैं मजबूत हूँ, इसलिए तो क्या मैं, हमने इतना ज्यादा फाइट करके हम यहाँ तक पहुंचे हैं, इसलिए इंशाल्लाह क्या मैं, हम आप लोगों को सर्व करेंगे इसमें कोई डाउट नहीं है।
1: लेकिन अशम, जो अशम देखे ना, हाजी साहब के पास इंफॉर्मेशन होती है,
6: हाँ आप मजबूत हैं, हम आपके साथ हैं, हम आपके साथ होंगे। बिल्कुल, जैसे आपने सिकंदर भाई को सपोर्ट किया, आप मुझे भी सपोर्ट करें, क्योंकि हम एक ही बंदे हैं, ठीक है।
7: बस मैं अभी इसके साथ ऐड यही करना चाहूंगा कि अशम ने बिल्कुल, मैं इसलिए बार बार बात कर रहा था, मैं ये कहना चाह रहा था, देखें हमेशा आप लोगों ने मेरा साथ दिया है, हमेशा आप लोगों का मुझे प्यार मिला है, सपोर्ट मिला है, ये मेरी आप सबसे गुजारिश है। अब अगर आप मुझसे मोहब्बत करते हैं तो वही मोहब्बत आप अशम से करेंगे। अब जिस तरह आपने मेरी सपोर्ट किया, इसी तरह आप अशम की सपोर्ट करेंगे, क्योंकि मैं अशम की सपोर्ट करूंगा, मैं अशम के साथ खड़ा हूं, मैं अशम को, अगर ये खुदा ना खास्ता कभी जिंदगी में कोई ऐसा सियासत में ऊंच नीच आती है जहां इसको जरूरत होगी, मैं इसका हाथ थामू, मैं इसका हाथ थामूंगा और मैं फिर से कहूंगा उठो और बढ़ो आगे। और मैं ये जरूर कहूंगा कि जो मेरे बहुत ही मोहतरम प्यारे अंकल नदीम साहब, अगर नदीम साहब ने बात की है, मैं कहता हूँ कि उन्होंने कितनी खूबसूरत तरीके से सारी बात को समेटा है और लपेट के उन्होंने बात की है। और मैं पहले ही कहता था, मैं जब अशम को जानता नहीं ना था तब भी मुझे पता था कि इनके जो बाप है आगा अशम नदीम साहब, उनका सारा सियासी करियर बताता है, अगर वो नहीं हटे, और इन हम लोग तो किस खेत की मूली है, अंकल आगा नदीम साहब जब अपने मौकफ से नहीं हटे, क्या क्या इनके ऊपर मुसीबतें नहीं आए, जब वो नहीं हटे, तो ये मेरे लिए इससे बड़ी गारंटी है ही नहीं कि अशम की भी रगों में उनका खून दौड़ रहा है। तो मैं भी आप सबसे यही कहूंगा कि आप ये देखें कि अशम ने पॉजिटिव बात की है, और अगर उससे कोई 19-20 का कोई फर्क पड़ गया, उस बात को छोड़ें, मैं अशम के साथ हूं। मैं आप सबसे कहता हूं कि अब आप अशम की सपोर्ट करें, आप अशम के लिए बेहतरी करें, आप अशम के उसका बाजू बने, ताकि वो बेहतरीन तरीके से कोपेनहेगन असेंबली
0: کا جو اب یہ ممبر بنے گا اس میں یہ بہترین طریقے سے کام کرے. میں اسم کے ساتھ
1: حاجی صاحب کو اضافہ کریں گے آپ؟ ہاشم آپ کا بہت شکریہ, آغا صاحب آپ کا بہت شکریہ.
6: کہنا چاہ رہا ہوں اینڈ کرنے سے پہلے, اور وہ یہ ہے کہ دیکھیں انکل, فری گن میں بنانے کا میں میرا بھی بہت زیادہ ٹائم انرجی اینڈ بہت زیادہ محنت لگی ہے. سکندر بھائی سے آپ یقین, آپ خود ہی پوچھیں, ہم دن رات پورا ہم ڈنمارک پھر رہے ہیں, ٹھیک ہے, جو تو جتنا سکندر بھائی کا پروجیکٹ اتنا میرا بھی ہے. میرا کیا یہ ہمارا مطلب ہارڈ فل پروجیکٹ, ہمارا کیا میں محنت کا پھل ہے یہ, تو آبویسلی بندہ کبھی اپنی محنت کا پھل چھوڑتا نہیں ہے.
0: اچھا میں بھی آپ کی بات کو کنفرم کرتا ہوں, یہ جو اشم نے بات کی ہے یہ میں دوبارہ کرتا ہوں. اشم میرے ساتھ پارٹی بنانے سے پہلے کا ہے, جب ہم نے پارٹی بنائی ہے تب ساتھ تھا, جب ہم پارلیمنٹ کے اندر تھے تب ساتھ تھا, جب ہم پورے ڈنمارک پھرے ہیں تب ساتھ تھا, ہر مشکل ٹائم میں ساتھ تھا, ہر اچھے ٹائم میں ساتھ تھا. یہ میرا بھائی ہے, اور اس کا جتنا میں نے اور ہم اور کسی نے اگر یہ پارٹی میں حصہ ڈالا ہے تو اشم کا میں کہتا ہوں سب سے زیادہ ہوگا, کیونکہ جب میں نے یہ پارٹی بنائی ہے اس پہلے دن سے. میں آپ کو یہ بھی بتا دیتا ہوں کہ اشم کے اور بھی فیملی کے لوگ سب سے پہلے سی سی کے ممبر تھے, اور بھی ان کے تھے, یہ شروع سے اس پارٹی کا حصہ ہے, بڑا گہرا حصہ ہے, اور جتنی میں ان کی تعریف کروں وہ کم ہے. اور الیکشن کے دنوں میں جو کچھ لوگوں نے کوشش کی ہے ہمارے بیچ میں درار ڈالنے کی, تو میں اعلان کرتا ہوں آج کہ ہمارے درمیان کوئی درار نہیں ہے, نہ کوئی پیدا کر سکتا ہے. اشم چھوٹا بھائی ہے, انکل آغا ندیم ہمارے بزرگ ہے, اور ہم اکٹھے تھے, اکٹھے ہیں, اور اکٹھے رہیں گے.
1: سکندر لومبڑی بہت تیز ہوتی ہے,
0: لومبڑی جو مرضی ہے تیز ہو, لومبڑی جو ہے وہ کچھ نہیں کر سکتی. اور ہم نے اور دیکھیں اگر اس الیکشن میں یہ ہمیں علیحدہ نہیں کر سکے تو اب انہوں نے کیا کرنا ہے.
1: چلیں سکندر آپ کا بہت شکریہ, اشم آپ کا بہت شکریہ. چونکہ یہ باتیں میں نے کہا نا کہ سینہ گزٹ اخبار چلتی رہتی ہیں, باہر پھیلائی جاتی ہیں, اور اس کے جو سوچ ہے سکندر کی, جو سوچ ہے اشم کی, جو ان کی پارٹی کی سوچ ہے, ان کی سوچ والے کو تو کوئی اور پارٹی لیتی ہی نہیں ہے, تو یہ انہوں نے جانا کہاں ہے.
0: انکل جی اس لڑکے نے بہت محنت کی ہے, یہ اس لڑکے نے اشم نے بہت محنت کی ہے. ٹھیک ہے یہ بات صحیح ہے کہ مجھے اس سے ایک زیادہ غیر معمولی مجھے اس سے ایک الفت ہے, ایک محبت ہے, کیونکہ یہ شروع سے میرے ساتھ ساتھ بھائی بھائی مجھے ساتھ کرتا تھا, تو ظاہر بات ہے چھوٹا بھائی تھا, پلس ہی آغا ندیم صاحب کا یہ بیٹا ہے. لیکن میں آپ کو یہ بتا رہا ہوں
1: اس لڑکے نے, آپ مانے نا بھائی بھائی کو لڑایا بھی جاتا ہے نا.
8: لیکن میں ایک بات کروں
1: جی,
0: یہ بات کرنا چاہوں گا کہ اس نے بہت محنت کی ہے اس پارٹی میں,
6: ہمارا ایسے کوئی جھگڑا ایسے ہویا ہی نہیں ہے, یہ لوگوں نے باتیں چلائی ہیں. یہ ہم شروع سے ہم ایسے ٹائم ہی نہیں رہا جہاں ہم بات چیت نہیں کر رہے تھے, ہم شروع سے کہ ہم کلوز نہیں ہیں اور شروع سے ہم کلوز رہیں گے. اور بات یہ ہے کہ جو لوگ, اور انکل یہ فیکٹ ہے, ہماری کمیونٹی میں کوئی لوگ ہے جو فتنہ گری کرتے ہیں, اور کوئی ایسے لوگ تھے جو انہوں نے مجھے کہا ہے کہ آپ پارٹی چینج کریے, لیکن آج وہی لوگ آ کے کہہ رہے کہ آپ نے سکندر کا ساتھ نہیں چھوڑنا. تو ایشو یہ ہے,
1: تو یہ فتنہ بازی والی آپ کی بات ٹھیک ہوگی نا
6: جی,
1: یہ آپ نے ٹھیک کہی ہے کہ کچھ فتنہ باز ہیں.
8: ظاہر بات ہے آپ خود بھی فرماتے ہیں نا کہ ہر جگہ پہ میر جعفر میر قاسم ہوتے ہیں, تو ہمیں ان سے اپنے آپ کو محفوظ رکھنا ہے. بات یہ ہے ہم اسی پلیٹ فارم میں ہیں, ہمارا جو لیڈر ہے وہ سکندر ہے, ہم اس کے زیر قیادت اپنی گاڑی کو آگے لے کے چلتے رہیں گے. اور دوست جب دنیا میں دوست وہ کہتے ہیں راہ گیر گزر جاتے ہیں, بھونکنے والے بھونکتے رہتے ہیں.
1: جی حاجی صاحب آپ بات کریں.
9: ہاں جی میں بس یہی گزارش کرنا چاہتا ہوں کہ سکندر کی پوری تقریر کے بعد میں نے یہ نتیجہ اخذ کیا ہے, یہ بات سچ ہے, یہ بالکل درست ہے کہ منزل کی طرف جانے والے اپنا سفر جاری رکھتے ہیں, لیکن ڈاگز اور بارکنگ انہیں بارکنگ کرنے دو. اور دوسری بات میں یہ کہتا ہوں کہ جس تھالی میں کوئی کھاتا ہے اسی میں چھید بھی کرتا ہے. نمبر دو کہ سکندر نے کہا کہ میرے خلاف ایک باقاعدہ لابی نے مخالفت کی, تو میری دعا ہے کہ سکندر کی طرح اشم آغا ندیم بھی اس لابی کا مقابلہ کرے और हार्ड वर्क करना पड़ेगा आपको ग्रीन पार्टी के लिए। मैं दुआगो हूं, मैंने जब क्रॉस लगाया ना ग्रीन पार्टी को, तो मैंने पर्दे के पीछे तस्वीर खींची थी अपने क्रॉस की, और सिकंदर मलक को मैंने भेजी, फोटो भेजी, और 2 सेकंड के बाद सिकंदर बैठा पूछ ले, 2 सेकंड के बाद सिकंदर ने अपने देख कर कि मेरी वहां पे पोस्ट पहुंची है सिकंदर के मोबाइल पर, उन्होंने मुझे मेरा शुक्रिया अदा किया।
10: बिल्कुल सही है, सिकंदर
9: के साथ मैं खड़ा हूँ, और हमको हार्ड वर्क करना पड़ेगा और अपनी भी एक लॉबी बनानी पड़ेगी। ये सीटें वीटें क्या है, सिकंदर क्यों छोड़ रहा है, क्योंकि सिकंदर की निगाह बहुत दूर तक है, वो मुस्तकबिल पर है, वो चाहता है कि अगर इस दुनिया में मैं आया हूँ तो ऐसा प्लेटफॉर्म बनाकर जाऊं जिसे अशम की तरह नौजवान संभाल कर रखें, संभाल कर रखें। कौन है जो नहीं बिकता, कोई आदमी नहीं रहा अनमोल, मेरे लफ्ज़ सुन लो, कोई आदमी नहीं रहा अनमोल, हर आदमी की एक कीमत है। जवाब खत्म, मेरा सवाल खत्म।
6: ये आने वाला टाइम हम सबके लिए बहुत अच्छा रहेगा, और आप देख रहे हैं।
1: बहुत शुक्रिया अशम आपका, बहुत शुक्रिया सिकंदर आपका, बहुत शुक्रिया आगा साहब, बहुत शुक्रिया हाजी असलम मेहर साहब, आप सारों का शुक्रिया। इंशाल्लाह रहा रहेगा,
9: इंशाल्लाह
1: इंशाल्लाह। समय नाज़रीन, ये थे हमारा जो गपशप की शक्ल में प्रोग्राम था, चूंकि ये बर्निंग न्यूज़ थी, सब पर इसकी नज़र थी, सब बातें कर रहे थे, हमें भी पता चल रहा था, सिकंदर को भी पता चल रहा था, अशम को भी पता चल रहा था, आगा साहब को भी पता चल रहा था। हर आदमी अपने अंदाज से सारी चीज़ों को देखता है, लेकिन नतीजा आपने देख लिया कि ये एक प्लेटफॉर्म पर थे, एक हैं और एक रहेंगे। ये मेरा ख्याल है, अब जो है वो सीना गजट करने वाली बातें लोगों को छोड़ देनी चाहिए, उनको हकीकत नज़र आ गई है तो हकीकत के फैसले को मानना चाहिए, इनकी जो है हौसला अफजाई करनी चाहिए, इनकी सोच की हौसला अफजाई करनी चाहिए, जमहूरी तरीके से ये आगे बढ़ते हैं, अपना कदम उठाते हैं, इनकी रहनुमाई करनी चाहिए, ना कि लुमड़ी वाला किरदार अदा करना चाहिए। सामिन अकराम हमारे साथ साथ रहेगा।
11: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए, ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: हमारे मुल्क की अफवाज पाकिस्तान ने तरक्की की है कि हमारे ना सिर्फ बॉर्डर सिक्योर कर दिए हैं। और मैं राय साहब आपके ही प्रोग्राम में मैं आज से 10 साल पहले का आपको एक वाकया बता चुका हूं, जबकि डिफेंस प्रोडक्शन प्रोडक्शन के मिनिस्टर यहां लंदन में हमारे पास आए, हमने पार्लियामेंट के अंदर एक प्रोग्राम किया जिसके अंदर हमने अमेरिका के उन थिंक टैंक्स को डिस्कस किया जो ये कह रहे थे कि आने वाले वक्त में हम रेड सी से लेके ब्लैक सी तक, हम जमीन के ऊपर, फिजाओं में, समुन्द्र के ऊपर और समुन्द्र के नीचे, हर जगह हम सब्ज हलाली परचम को लहराता देख रहे हैं। तो आज अल्लाह ताला के फजल करम से अगर आप देखें तो इसी हमारे अर्ज वतन के फौजे पाकिस्तान ने, इनकी एयरफोर्स ने, इनके नेवी ने वो जो कारनामे किए हैं उसकी वजह से सारी दुनिया में आज अल्लाह ताला के फजल करम से पाकिस्तान का चर्चा है। और पाकिस्तान का चर्चा एक इंतहाई मजबूत मुल्क के साथ साथ पाकिस्तान दुनिया की बेहतरीन इंटेलिजेंसी और बेहतरीन एयरफोर्स एंड बेहतरीन आर्म फोर्सेस के तौर पे है। और एट द सेम टाइम हमारी आर्म फोर्सेस जो है इस वक्त है पाकिस्तान के डिफेंस की बेहतरीन प्रोडक्शन बनाने वाले मुल्क के तौर पे जो इस वक्त बताया जा रहा है, और दुनिया के बेशुमार मुल्क जो है पाकिस्तान के साथ दोस्ती बढ़ा रहे हैं, तल्लुकात बढ़ा रहे हैं, डिफेंस पैक्ट के अंदर आ रहे हैं, हमारे पाकिस्तान के साथ मिलके बैठ के आइंदा आने वाले अपने अपने अपने अपने ममालिक की तरक्की के लिए, अपने दफा के लिए पाकिस्तान के साथ फ्रेंडशिप का हाथ बढ़ा रहे हैं। तो बराहे करम अफगानिस्तान से आने वाले जो दुश्मन हैं उनका मुकाबला करके आज पाकिस्तान ने जो तरक्की हासिल की है, कामयाबी हासिल की है, अभी जो चंद दिन पहले का जो वाक्य जो बात हम तक पहुंची है कि अफगानिस्तान के हुक्मरानों ने अब डिप्लोमेसी के साथ पाकिस्तान के साथ राबता किया है कि हम इंडिया को छोड़ के वापस पाकिस्तान के ग्रुप में आना चाहते हैं। अब इस चीजों को मद्देनजर रखते हुए क्या पाकिस्तान में रहने वाले किसी भी मेरे जैसे जो एक आम शहरी है उसको उठ के अपनी इन फौजे पाकिस्तान के खिलाफ बात करना चाहिए, जो हमें JF Thunder 17 के बाद की भी जो नई प्रोडक्शन है वो दे रहे हैं, जो हमारी पाकिस्तान के अलावा तुर्की के साथ मिलके, चाइना के साथ मिलके हमें आबदोजे भी दे रहे हैं, हमें बहरी जहाज भी दे रहे हैं, हमें ना सिर्फ जमीन के और एयरफोर्स के बल्कि अब तो हम सेटेलाइट की दुनिया में दाखिल हो चुके हैं। सेटेलाइट की दुनिया में दाखिल कौन कौन हमें लेके जा रहा है? यही हमारी आर्म फोर्स के जो साइंटिस्ट हैं, यही हमारे आर्म फोर्सेस के जो ब्रेन है। आज हमारा दुश्मन मुल्क इंडिया जो है वो बिलबुला उठा है। इंडिया के अपने जो जर्नैल हैं, इंडिया के अपने रिटायर्ड जो चीफ ऑफ आर्मी स्टाफ हैं, एयर मार्शल हैं उनके, और दिफाई तजिया निगार हैं, वो अब बिलबुला उठे हैं इंडिया के अंदर से कि पाकिस्तान दिफाई तौर पे हमसे 100 साल आगे जा चुका है, अब हम पाकिस्तान का मुकाबला नहीं कर सकते हैं। जो अगर मोदी अगर ये जंग करने की गलती करेगा तो मुंह तोड़ खाएगा। पाकिस्तान तो अब मकबूजा कश्मीर को भी हमसे ले जाएगा। पाकिस्तान के साथ अब किसी तरह की जंग की बजाय पाकिस्तान की तरफ अब हमें दोस्ती का हाथ बढ़ाना चाहिए। जनाबे अली, इंडिया हमारा जो बदतरीन दुश्मन है, जो हमारे खिलाफ फिल्में बना बना के अपने मुल्क के अंदर एक हैजानी कैफियत पैदा करता है, उनके लोगों ने अब ये कहना शुरू कर दिया है। नौजवान लड़कों और लड़कियों के अब व्लॉग देखिए, उन्होंने अब माफिया मांगनी शुरू कर दी है। वो बड़े बड़े तजिया निगार जो हर वक्त बैठ के पाकिस्तान की बैशिंग करते थे, यकीन कीजिए उन्होंने अपने वीलॉग्स के अंदर माफी मांगी है कि हमें पाकिस्तान का गलत रुख दिखाया गया, हमें पाकिस्तान के खिलाफ बिलावजी की दुश्मनी हमारे दिलों में पैदा की गई। अब इंडिया जैसे दुश्मन मुल्क से हमारे पाकिस्तान के हक में बातें हो रही हैं, लेकिन पाकिस्तान के अंदर हमारा कुछ ऐसा ग्रुप है, ऐसे कुछ लोग हैं जिनके बारे में कहा गया कि इनका तल्लुक ना ही
1: मैं शेयर करता चलूं, जिस तरफ आपने इशारा किया, चूंकि कर्नल साहब इनको चीजों को बेहतर समझते हैं कि जब ये आप बात करें जो गुमराह कुन प्रोपगंडा होता है, मुझे तो इस बारे में नहीं पता कि ये क्या खबर है, लेकिन करण साहब को शायद इसका नॉलेज हो कि मोहम्मद बिलाल गौरी साहब हैं जो NCIK ने मोहम्मद बिलाल गौरी साहब के खिलाफ मुकदमा जो है वो दर्ज कर लिया है। फैसल नसीर साहब जो कि GISI ISI और इनके बतौर नेशनल कोऑर्डिनेटर टेक्नोलॉजी वो तैनात हुए थे, उनके खिलाफ मुकदमा जो है वो दफा पत्र दफात 20 और A26 आयत की गई है। तो ये पीका एक्ट क्या होता है करण साहब?
2: पीका आपको याद होता है 2016 में ये इसको बुनियादी तौर पे एक पेश किया गया था, लेकिन उस वक्त ये एम्ब्रायनिक स्टेट में था, तो फाइनली ये पर PTI की गवर्नमेंट में भी इसको आगे लेके आए, लेकिन ये बाद में हेलो
1: सर साहब आवाज आ रही है।
2: اصل میں درمیان میں دوسری طرف سے کال آ رہی ہے تو اس وجہ سے شاید. تو یہ پھر یہ آج میرے خیال ہے 2 سال پہلے موجودہ گورنمنٹ نے پیکا ایکٹ جو ہے نا یہ ہے پاکستان پتہ نہیں کیا کیا الیکٹرانک فرگیٹنگ یہ جو بھی ایکرونیم ہے. بہرحال یہ پیکا ایکٹ وہی ہے کہ آپ کسی طرح کی بھی غلط خبر کوئی فیک نیوز یا اس طرح کی کوئی انفارمیشن جو کہ فیکٹس پہ بیسڈ نہ ہو وہ اگر کریں گے تو سائبر کرائم کا ایکٹ بھی آپ پہ لگے گا اور پیکا ایکٹ بھی آپ پہ لگے گا. تو اس کی ایک جو آئین میں انہوں نے یہ ایکٹ پاس کیا تھا پارلیمنٹ کے اندر اس کے مطابق میرا خیال ہے انہوں نے اس کے اگینسٹ پروسیڈ کیا ہے. تو یہ پیکا ایکٹ بیسیکلی اسی کو یہ کہتے ہیں کہ جو اگر فیک نیوز انفارمیشن یا اسی طرح کی کوئی آپ خبر دیتے ہیں.
1: اچھا کہ آپ نے بتا دیا. تو رفعت آپ سوال کرنا چاہ رہی ہیں کر سکتی ہیں آپ اپنا دے سکتی ہیں آخری ویژن.
3: جی تھینک یو سو مچ. چونکہ آج کا دن 6 ستمبر اور ایک ایسا دن ہے جس کو ہم سب بڑے اچھے سے تازہ کر رہے ہیں اپنے ایمان کو, تو اس سلسلے میں میں یہ ایک دو اشعار ہے اگر آپ کی اجازت ہو تو میں 6 ستمبر کے حوالے سے اپنے پاک فوج اپنے پاک وطن اور مٹی کے حوالے سے جو کہ ہماری رگوں میں اور خون میں بہتی ہیں یہ چیز رائٹ کر جاتی ہیں یہ جذبے ہوتے ہیں. شہیدوں کے لہو کی خوشبو فضاؤں میں بکھری ہے, یہ دھرتی آج بھی ان کی وفاؤں سے سنوری ہے. وطن کی آبرو پر جان بھی قربان کرتے ہیں ہم, اپنے پاک پرچم کو ہمیشہ سر بلند کرتے ہیں. یہ جو 6 ستمبر ہمیں یہ پیغام دیتا ہے کہ قومیں صرف زمین سے نہیں اپنے اتحاد قربانی حوصلے اور وطن سے محبت سے مضبوط ہوتی ہیں. آج ہم اپنے شہداء اور غازیوں کو خراج عقیدت پیش کرتے ہیں ہم ساری قوم. ماشاءاللہ ادھر بہت سارے پروگرامز ہو رہے ہیں لاہور میں بلکہ پورے پاکستان میں. پاکستان کی سلامتی ترقی اور خوشحالی کے لیے ہم سب اپنا کردار ادا کرتے رہیں گے اور اللہ پاک سلامت رکھے ہمارے ان جوانوں کو جو ہماری پاک فوج سرحدوں کی رکھوالے ہیں اور ہماری جو قوم ہے اس کے اندر وہ جذبہ قائم و دائم رہے تب جا کے قوم اور ایک وطن کی حفاظت اپنے رکھوالے جو ہمارے جوان ہیں فوجی جوان ان کے پیچھے ایک قوم سیسا پلائی دیوار کی طرح رہتی ہے. تب جا کے ہم اپنے ان مقاصد میں کامیاب ہوتے ہیں جن کے اوپر ہمارے جو دشمن عناصر ہیں اور جو غدار ہیں ان کی نظریں جمی ہوتی ہیں. مجھے امید ہے کہ ہم سب پاکستانی بے شک وہ پاکستان سے باہر ہیں یا پاکستان میں ہیں ایک ہی جذبہ ایک ہی اتحاد یقین کے ساتھ ہم قائم و دائم رہیں. میری یہ دعا ہے ایز اے وومن پاکستانی ایز اے مسلم. مجھے امید ہے کہ ہم سب بہن بھائی ایسے ہی خیالات کا اظہار کرنے کے بجائے عملی طور پہ ہم کام کریں گے. جی تھینک یو سو مچ.
1: شاہ صاحب آپ سینئر ہیں یا بانی ہیں قاف لیگ کے, تو آپ بڑا زمانہ یہاں چیئرمین تھے, آپ خاموش ہیں, اب نئے چیئرمین آ گئے ہیں, تو اپنے مہمانوں کا شکریہ بھی ادا کریں. آخر میں شاکر صاحب کوئی بھی بولنا چاہے, کرن صاحب آپ, میں آپ سے اجازت آپ لے اس لیے لوں گا کہ آپ کو میں نے کافی دیر سے روکا ہوا ہے, اگر آپ آخری لفاظ کو کہنا چاہتے ہیں تو ویلکم.
2: جی آخر میں یہ کہوں گا میں تمام ممبران کا شکریہ ادا کروں گا اور سب سے التماس کروں گا کہ پاکستان کے اندر یہ فوج مخالف ایک نیریٹو جو بلڈ کیا گیا ہے خدارہ اس کو کاؤنٹر نیریٹو کے ذریعے اس کو رائے راست پہ لے کے آئے. میں یہی کہہ سکتا ہوں کہ جو برین واشنگ یا برین سازی ہماری یوتھ کی ہو گئی ہے کم از کم ان کا کچھ سدے باب کیا جائے, ان کو روکا جائے, ان کو ایجوکیٹ کیا جائے کہ دیکھیں آپ اپنے پاؤں پہ کلاڑی مارے, آپ اسی شاخ کو کاٹ رہے ہیں جس پہ آپ کی سلامتی آپ کی نسلوں کی جو مستقبل وابستہ ہے. تو آپ اس طریقے سے کر کے نہ اپنا فائدہ کر سکتے ہیں لیکن یہ دشمن کا ضرور فائدہ اس کے ذریعے آپ دشمن کا ضرور فائدہ پہنچا سکتے ہیں. تو اس لیے میں یہ سمجھتا ہوں کہ آپ کی جو سلامتی ہے, آپ کی جو خوشحالی ہے, آپ کی جو خوشی ہے اور آپ کے ملک کی جو ترقی ہے اس کے لیے ضروری ہے کہ پاکستان کے اندر امن ہو, پاکستان کے اندر استحکام ہو, پاکستان کے اندر سب سے بڑی بات جو ہے قوم میں اتحاد اور یکجہتی ہو. تو یہ اگر قائم ہو سکتا ہے تبھی ہو سکتا ہے کہ ہم چھوٹے چھوٹے جو فروعی اختلافات ہیں جو سیاسی وابستگی کی بیس کے اوپر ہمارے جو ایک دوسرے کے خلاف اختلافات ہیں یا رنجش اور اس طرح کے کہہ سکتے ہیں کہ کچھ کچھ بھی ناراضیاں ہیں تو ان کو ختم کر کے آپ کم از کم اس موضوع پہ، اس پوائنٹ کے، اس نقطے کے اوپر ایک ہو جائیں، تاکہ دشمن ہماری اندرونی جو کمزوریاں اس سے فائدہ اٹھا نہ سکے۔ تو اس کے ساتھ ہی راج صاحب، میں آپ سے اور آپ کے تمام جو دوست اباب ہیں سن رہے، ان سے اجازت چاہوں گا، تو چونکہ مجھے کہیں جانا ہے، تو اللہ حافظ۔
1: کرن صاحب آپ کا بہت شکریہ، آپ نے جو ہے اتنا ٹائم دیا۔ شاکر صاحب آپ نے ہاتھ کھڑا کیا، کیا کہنا چاہ رہے ہیں؟
0: جی راج صاحب، میں جو پچھلا اپنا آخری جو میرا بیان تھا اس میں کچھ چیزیں باقی رہ گئی تھی، میں ثابت یہ کرنا چاہ رہا تھا کہ ہمارے ارض وطن میں جو یہ اس وقت جو سلسلہ چلا ہوا ہے، ہم بعض کا تو افواج پاکستان کی شہیدوں تک کہ ہم جو نا تذہی کر دیتے ہیں، اور اس کے بعد ہم ہمارے اندر بیٹھے ہوئے بعض کا تو ایسے ایسے لوگ آتے ہیں، اور ان میں سے اکثر جو ہیں بیرون ملک بیٹھے ہوئے کوئی اپنے آپ کو دانشور سو کال کہلانے والے لوگ ہیں کہ جی پاکستان کی معیشت کا بہت بڑا حصہ جو ہے افواج پاکستان لے جاتی ہیں۔ یہ کیسی ایک ایسی غلط اور عجیب قسم کی مت ہے جس کے اوپر بلا وجہ جو نہ میرے جیسے نہ کم کم علم لوگ جو ہیں وہ بھی اس بات کو پھر آگے بڑھاتے رہتے ہیں۔ میں نے جو اشارہ کیا کہ پاکستان میں جو انڈیا کے ساتھ جنگ کی، اس میں سے صرف اپنی طاقت کا صرف 5% ابھی انہوں نے اظہار کیا ہے۔ اگر وہ جنگ آگے کنٹینیو کرتی کچھ دن اور، تو مزید اور جو چیزیں ہمیں ہماری صلاحیتیں ہیں وہ کھل کے سامنے آنی تھی۔ ابھی تو ہماری ایک دو صرف چیزوں کا وہ مقابلہ نہیں کر سکے ہماری صلاحیتوں کا۔ لیکن اس میں اصل میں پیغام مزمر کیا ہے کہ پاکستان کے انتہائی اتار چڑھاؤ والے اپنا تاریخ میں اور انتہائی کمزور معیشت کے باوجود اللہ تعالیٰ کے فضل و کرم سے ہم نے اپنے افواج پاکستان کو، ایئر فورس کو، اس حد تک مضبوط کر دیا ہے، اور بھی مزید کر رہے ہیں۔ لیکن یہاں بات کرنے والی یہ ہے کہ افواج پاکستان کو جو بجٹ دیا جاتا ہے، اگر آپ پچھلے 10 سال کا اگر نکال کے دیکھیں ریکارڈ، تو پچھلے 10 سال سے آن ورڈ ہر سال ہم نے افواج پاکستان کے بجٹ کو کٹ ڈاؤن ہی کیا ہے اپنے بجٹ کے جو ریشو کے حساب سے۔ لیکن یہ اس قدر ضروری ہے جو کہ ابھی ہمیں جنگ کے بعد دیکھنے کو ملا کہ اگر یہ ہم نے ان کو باصلاحیت نہ بنایا ہوتا، یہ فنڈ ان کو نہ دیے ہوتے، یہ جو دفاعی پروڈکشن کی چیزیں ان کے پاس، دفاع کی چیزیں نہ ان کے پاس ہوتی، تو ہم یہ جنگ نہ لڑ سکتے۔ اب بھی اس وقت بھی اگر آپ غور فرمائیں، ہم تمام پاکستان کے لوگوں کو کسی بھی جماعت سے تعلق رکھتے ہوں، ہمیں اس چیز کی طرف توجہ کرنی چاہیے کہ ہمارے صوبائی جو بجٹ ہیں، ہمارا صوبائی جو این ایف سی کا جو بجٹ ہے، جو صرف اگر میں صرف ایک صوبے کی بات کروں نام لیے بغیر، تو پچھلے 5 سال میں 10 ٹریلین روپے ان کو دیے گئے، 10 ٹریلین روپے ایک صرف صوبے کو دیے گئے، لیکن نام و نشان نہیں ہے کہ وہ 10 ٹریلین کہاں لگے۔ اسی طریقے سے باقی اور جو صوبے ہیں، میں ہر صوبے کی بات کر رہا ہوں، اس میں میں پنجاب کو بھی شامل کر لیتا ہوں، تو یہ جو پیسہ ہمارے ایکسچیکر سے، ہماری گورنمنٹ کے خزانے سے نکل کے ان صوبوں کو ملتا ہے عوام کی فلاح و بہبود کے لیے، ترقی کے لیے، خوشحالی کے لیے، نوجوانوں کو انگیج کرنے کے لیے، ملازمتیں دینے کے لیے، اور جو ہمارا لیونگ سٹینڈرڈ ہے اس کو انکریز کرنے کے لیے، وہ کہاں غبن ہو جاتا ہے، وہ کہاں غائب ہو جاتا ہے۔ ہمیں افواج پاکستان، جس نے ہماری سرحدوں کی حفاظت کرنی ہے، اور وہ اسلحہ ساتھ لے کے چلنا ہے جس کے بغیر جنگ نہیں کر سکتے، دشمن کا مقابلہ نہیں کر سکتے، اس کی طرف انگلیاں اٹھانے کی بجائے اپنی صوبائی حکومتوں کے ساتھ کیسے یہ سوال پوچھیں کہ یہ ٹریلینز آف روپے جو آپ کو دیے تھے پچھلے کئی سالوں سے آپ لے رہے ہیں، وہ کدھر ہیں، کیوں اس کو خرچ نہیں کیا جا رہا، کیوں ان کا جو ہے کیا کہتے ہیں اس کا آڈٹ نہیں کروایا جا رہا، کیوں جب بھی اس کے بارے میں بات کی جاتی ہے تو پاکستان کے اندر بدامنی پھیلا دی جاتی ہے۔ براہ کرم افواج پاکستان، ڈیفینس پروڈکشن کے جتنے بھی ہمارے ادارے ہیں، ان کا ساتھ دیا جائے انٹرنیشنل لیول پہ۔ ہمارا ڈیفینس پروڈکشن آف پاکستان ہمارے اوورسیز پاکستانیوں کو بھی دعوت دیتا ہے کہ جہاں جہاں جس ملک میں بھی آپ ہیں، وہاں پاکستان کی ڈیفینس پروڈکشن جو ان کی ویب سائٹ پہ موجود ہیں، فار سیل ہیں، فار ایکسپورٹ ہیں، ان کے لیے کام کیجئے، ان کو آگے بڑھائیے، ان کی ترقی کے لیے کام کیجئے۔ کائنڈلی اس چیز کو راجہ صاحب،
1: شاکر صاحب آپ نے بڑے مضبوط پوائنٹ سامنے رکھے، تو اپنا جو ہے رفت بھی سن رہی ہیں، شاہ صاحب بھی سن رہے ہیں۔ شاہ صاحب چونکہ آپ سینئر ہیں، آپ جس طرح شاکر صاحب جو ہیں بہت نون کے جو ان کا بھی بانیوں میں شمار ہوتا ہے، میڈیا ایڈوائزر 10 سال رہے نواز شریف صاحب کے، بلکہ اپنی پارٹی کے، اور آپ بھی جو ہے ساری زندگی آپ نے کاف کے ساتھ، چودھری برادران کے ساتھ گزاری، بچپن بھی آپ نے گزارا، تو اب رفت جو ہیں وہ ان کے لاہور میں اس وقت جو انفارمیشن جنرل سیکرٹری ہیں اس کا بھی وہ کام کر رہی ہیں, تو آپ تینوں ذرا آپس میں بات کر لیں کیا کرنا چاہیے.
4: جی جی, جو کچھ شاکر صاحب نے بھی کہا ہے یہ حب الوطنی ہے اور بہت خوبصورت بات کی ہے کہ ہمیں یہ بھول جانا چاہیے. ہیں تو ہم سب مسلم لیگ ہی ہیں, ایک وقت تھا کہ یہی نون اور کاف ایک تھی. اور شاکر صاحب, میں ان بانیوں میں ہوں جس کے گھر میں بیٹھ کے تو چودھری شجاع صاحب نے, چودھری پرویز صاحب نے, ہم نے یہ ڈیسائیڈ کیا تھا کہ نواز شریف صاحب جیل میں ہیں تو پارٹی کو چلانے کے لیے پیپل پارٹی کو آگے لے کر آنا لا رہا تھا مشرف, کیونکہ وہ بے شک میرا فیملی میرے ریلیٹڈ ہے. اجاز جو ہیں بریگیڈیر اجاز شاہ صاحب وہ میرے بردر ان لا ہیں, لیکن اس کے باوجود میں نے ان کو یہی مشورہ دیا تھا کہ آپ مسلم لیگ پیپل پارٹی آ گئی اور یہاں ایک قومی وقتی طور پہ قومی حکومت بن گئی جس کے اندر میجورٹی پیپل پارٹی کی ہوگی, تو یہ ہو سکتا ہے کہ مسلم لیگ کے لیے خطرہ ہو. تو خیر بات مانے گئی, ہو گیا سب کچھ, وہ لیڈر تھے انہوں نے بات کو سنا سمجھا اور یہ چیز آئی. لیکن ہم سب کیونکہ مسلم لیگ ہیں, ہم پاکستان کے مسلم لیگ ہیں, زوال آتا ہے چڑھتا ہے. جیسے کہ ابھی راجہ صاحب نے فرمایا کہ میں بھی چیئرمین تھا لیکن مجھ سے چیئرمین ہی چھینی گئی تو میں نے اتحاد نہیں کیا. میں نے کہا ٹھیک ہے اگر کوئی آتا ہے تو آئے. اسی طریقے سے دوسرے پرانی مسلم لیگ کو چھوڑ کے نئی مسلم لیگ بنا دی گئی تو میں نے کوئی اعتراض نہیں کیا. ہاں ابھی نومبر میں میں پاکستان آ رہا ہوں 2 نومبر کو, تو وہاں پہ قائدین سے بیٹھ کے بات تو ہو سکتی ہے کہ بھائی آپ نے اگر گجرات میں سیاست یا دوسرے پنجاب میں سیاست کو کمزور کرنا ہے تو ٹھیک ہے, ہم لوگ استعفیٰ دے کے پیچھے ہٹ جاتے ہیں جو خاندانی طور پہ شروع سے اکٹھے چلے آ رہے تھے, یہ ایک علیحدہ بات ہے. لیکن اس وقت 6 ستمبر ہے, شاکر صاحب ہم چاہتے ہیں کہ جیسے راجہ غفور صاحب کمیونٹی کے چیئرمین ہیں پاکستان کے, ہم یہ چاہتے ہیں کہ جیسے آپ نے استحکام پارٹی بنائی ہے اس پاکستان کے لیے, اس کو وسیع کرے, پورے یورپ میں لے کے جائیں اور پاکستانیوں کو اس چیز پہ راضی کرے کہ پہلے پاکستان, پہلے ہم جو ہے پاکستان کا تحفظ کریں گے, اس کے بعد ہم اپنی پارٹیوں کو یا اپنی سیاستدانوں کو آگے لے کے آئیں گے. تو اس سے پاکستان جو ہے وہ بہت مضبوط ہوگا, کیونکہ ہمارے لوگوں کے پاس پیسہ آ گیا ہے, وہ سیاست میں آگے بڑھنے کو چاہتے ہیں. وہ اس وقت پیسہ لگا کر بڑی بڑی گاڑیاں لے کے تو وہ لوگوں کو پاکستان میں کنفیوز تو کر سکتے ہیں, وہ اپنی پوزیشن تو بنا سکتے ہیں. لیکن
1: شاہ صاحب مجھے پتا ہے کہ جب سے میں جانتا ہوں ہسٹری کا, جتنا مجھے ہسٹری کا پتا ہے ڈنمارکی کا, چودھری سرفراز صاحب وہ بھی کسی تعارف کے محتاج نہیں ہے, وہ بھی چودھری برادران کے بھائی ہے, ان خاندانی آدمی ہیں, ان کا خاندان ہے. تو اب میں رفت کے پاس چلتا ہوں. رفت آپ نے دیکھا, دیکھیں جو بھی بن جاتا ہے, ہم تو میڈیا مین ہیں, ہم تو میڈیا پہ جو بات کرتا ہے ویلکم ہے, ہمارے لیے تو کسی قسم کی کوئی پابندی نہیں, اس لیے اس کا نام آپ کی آواز رکھا ہے. آپ کیا اضافہ کریں گی؟
3: جی راجہ صاحب تھینک یو سو مچ, ماشاء اللہ اتنی اچھی گفتگو ہو رہی ہے اور پائیدار گفتگو ہے, با مقصد گفتگو ہو رہی ہے, اس میں یہ نہیں کہ کوئی پرسنل ہے. راجا صاحب جیسے ابھی بھائی فرما رہے تھے, ہمیں ایز اے پاکستانی سوچنا ہے, ایک نیشن سوچنا ہے. وہ ہمارے پاکستانی بے شک بیرون ملک ہیں یا کہ پاکستان میں ہیں, جو سیاسی جماعتیں ہیں جہاں تک ان کا تعلق ہے, اس میں بہت سارے لوگ ایسے عناصر جب آ جاتے ہیں وہ ذاتی مفادات کے لیے وہ پارٹی کو کمزور کرتے ہیں. اگر پارٹی کو با مقصد بنانا ہو تو پارٹی کے رول ریگولیشن جو پاکستان کو بہتر اور عوام الناس کے لیے ہوتے ہیں ان پہ ہمیں توجہ دینی ہوتی ہے. اس میں جب اکثریت کسی بھی چیز کی ہو جائے, وہ بے شک سر پسند عناصر ہوں یا کہ اچھے لوگ ہوں, جس کی اکثریت ہو جائے گی وہی یہاں کامیاب ہو جاتا ہے. پوری دنیا میں ایسا ہی چل رہا ہے اور پاکستان میں بھی. ہمیں یہ دیکھنا ہے کہ جو پارٹی قائدین ہوتے ہیں ان کو جو خوش آمدید ٹولے لوگ آگے آ جاتے ہیں وہ ہمیشہ پارٹی کو کمزور کرتے ہیں اور سمجھتے ہیں کہ ہم آل ان آل ہو گئے ہیں, ہم نے پارٹی کو اپنے ہاتھ میں لے لیا ہے. اسے کہتے ہیں پارٹی کو ہائی جیک کرنا, اور یہ نشیب و فراز ہر پارٹی میں ہوتے رہے ہیں. آپ سب مجھ سے زیادہ شاید اس چیز کو سمجھتے ہیں. تو ہمیں یہ جو دن ہوتے ہیں برائے دن, جیسے 6 ستمبر برائے 6 ستمبر نہیں, یا 14 اگست برائے 14 اگست نہیں, یہ پوری ہسٹری ہمارے سامنے ہوتی ہے. لیکن ہمیں دیکھنا ہے کہ یہ کیوں واقعات ہوئے, یہ کیوں لمحے ہم نے دیکھے, ہمیں آگے کیا کرنا ہے. وہ شجاع صاحب ہمارے جو قائد ہیں उनका अक्सर ये जुमला आपने भी सुना होगा कि मिट्टी पाओ, मतलब जो होगा उसमें मिट्टी डालो। इसका मतलब ये नहीं है कि भूल जाओ फिर दोबारा से ऐसे करो, नो, मिट्टी डालने का मतलब है जो हुआ सो हुआ, वो तो वापस नहीं हो सकता, लेकिन आगे हमें अच्छा करना है। वो जो गलतियां हम कर चुके हैं और जिसके नुकसान हम भुगत चुके हैं, वो एक फर्द का नुकसान नहीं, वो पूरे पाकिस्तानी नेशन का नुकसान होता है। और एज ए मुस्लिम भी हम गलत देखे जाते हैं दूसरे कंट्रीज में, लेकिन इसलिए मैं यही कहूंगी कि हमें, मैं अपने दिल की बात कर रही हूँ, जो मैं सोचती हूँ और जो मैं जिस पे अमल करती हूँ प्रैक्टिकली हूँ, वो मैं चाहती हूँ कि ऐसा ही जो हम सोचते हैं जज्बा है दिल में वही जुबान पे हो। यानी कॉल और फेल में हमें तजाद नहीं रखना, हमारे ऊपर बहुत बड़ी जिम्मेदारी आयद हो जाती है जब हम एक पार्टी के सिस्टम में आके ओहदा ले लेते हैं। इसका मतलब है हमें मजीद आजिज होके, मजीद अपने फर्ज को समझते हुए ईमानदारी के साथ इसे अदा करना है, ना कि हम कहें हम ऑल इन। आप भी सब भाई जानते हैं, लोग समझने लग जाते हैं हम ऑल इन ऑल हो गए, अब हम पावर में आ गए, पर्सनली एक एक फर्द कहता है इसे, लेकिन वो साहब के ऊपर असरअंदाज नेगेटिव असर छोड़ जाता है तो वो नुकसान देता है, उसका अजाला कई नस्लों को भुगतना पड़ता है। जी थैंक यू राजा सर।
1: बहुत शुक्रिया रिफत। शाकर साहब टाइम आप बिल्कुल इजाज़त नहीं दे रहा, अभी मेरे पास टोटल चार मिनट है, मैंने 2:30 बजे जो यहाँ के मैंने किसी दूसरे मेहमान को लेना। जी शाकर साहब
0: जी बहुत शुक्रिया, 1 से 2 मिनट बाकी, क्लोजिंग आप शाह साहब से करवाइएगा। मैंने सिर्फ दोबारा हाथ इसलिए खड़ा किया कि मैं शाह साहब का शुक्रिया अदा करूं, हमेशा जब भी कभी इनके साथ मिलकर प्रोग्राम में बैठा हूं, इनसे बहुत कुछ सीखने को मिला है, हमारे सीनियर हैं, इंतहाई खानदानी इनका पस मंजर है माशाल्लाह। आपका शुक्रिया कि आप हमें इनके साथ बैठाते हैं, इनसे सीखने का मौका मिलता है, और ये बड़े प्यारे अंदाज में जब दिलजोई करते हैं उससे भी एक यकीन करें एनर्जी पैदा होती है। अभी इस्तेहकाम पाकिस्तान ओवरसीज फोरम के बारे में जो बात की, हम अल्लाह तबारक तआला के फजल करम से यूरोप में ही बैठे हैं, और राजा साहब आप अच्छे तरीके से जानते हैं शहजादा उस्मान को, बड़ी वो मेहनत कर रहे हैं, लेकिन यकीनन आप जैसे बड़ों की और शाह साहब जैसे बड़ों की हमें शदीद जरूरत पड़ेगी। डेनमार्क का भी इंशाल्लाह उनका है मेरे ख्याल में प्रोग्राम, शायद आपसे बात भी कर चुके हों शहजादा उस्मान इस बारे में, तो अल्लाह तबारक तआला तौफीक दे हमें, हम अपनी अपनी पार्टियों की सियासी जमातों की एफिलिएशन जो है वो जरूर हम जारी और सारी रखें, लेकिन अर्ज वतन के खिलाफ किसी भी आवाज को बिल्कुल बर्दाश्त ना करें हम, पाकिस्तान के मुस्तकबल के सामने आने वाली किसी रुकावट को बर्दाश्त ना करें हम। याद रखिए कि जो हमारी बहुत सारी जो दुश्मन जो दहशतगर्द तंजीमें हैं वो प्रॉक्सी की शक्ल में हमारी सरहदों के ऊपर हर वक्त बरसरे पेकार रहती हैं, और शक्लें बदल बदल के वो हमला आवर होते हैं, और उनको उनको कंधा देने वाले, उनको सपोर्ट करने वाले हमारे मुल्क के अंदर बैठे हैं। और अब मैं सिर्फ बलूचिस्तान का या खैबर पख्तूनख्वा का नाम लूं तो बिला वजह वहां के लोग हमसे नाराज हो जाते हैं हकीकत को जाने बगैर। चलो मैं सबसे पहले पंजाब कहता हूं कि इन प्रॉक्सीज के जो लोग हैं, स्लीपर सेल हैं, जो इनके ऑपरेटिव हैं, अगर वो पंजाब के अंदर घुस के बैठे हुए हैं, रावलपिंडी इस्लामाबाद में घुस के बैठे हुए हैं, आजाद कश्मीर में, बलूचिस्तान में, खैबर पख्तूनख्वा में, सिंध में घुस के बैठे हुए हैं, तो उनका मुकाबला ना सिर्फ हमारी एजेंसियों को करना है बल्कि हमें आम लोगों को भी आंखें खुली रखनी है। हम जो उनको कंधा प्रोवाइड कर देते हैं चंद पैसों की शक्ल में, हम अपना मकान किराए पे दे देते हैं, तहखाना किराए पे दे देते हैं, ऊपर वाला जो स्टोरी मंजिल है वो हम किराए पे दे देते हैं, और उन लोगों का सिर्फ एक या दो की बजाय 15-15, 20 जो है वो उस घर के अंदर घुसे होते हैं, बेसमेंट के अंदर घुसे होते हैं। क्या हमें हमें एहसास नहीं होता कि ये कौन लोग हैं?
1: शाकर साहब आपके लिए बेहतरीन मौका है, मोहतरमा मरियम नवाज साहब बरतानिया तशरीफ ला चुकी हैं, आई हुई हैं, गालिबन अभी गई हैं या नहीं गई, उनकी गोशवार ये जरूर बात करें।
0: जी देखिए राय साहब, मैं तो अपना काम अल्लाह ताला के फॉलो क्रम से लिख के करता हूँ, अब ये मेरा क्योंकि ओहदा कोई नहीं है पार्टी के अंदर और ना ही मैं घुसने की कोशिश करता हूँ, लेकिन मेरे जो रابطे अपनी लीडरशिप के साथ जो है वो ईमेल के जरिए हैं, खत के जरिए हैं, लिख के तहरीरी तौर पे मैं करता हूँ, और खुदा ताला की जात की बड़ी करनवाजी है कि वो सुने जाते हैं, समझे जाते हैं, उनके ऊपर कार्रवाई की जाती है। मैं अब किसी सियासी जमात के घर के सामने जाके खड़ा होकर मैं नारे मारने की पोजिशन में अब मैं नहीं हूँ, ना मेरी सेहत इजाजत देती है, ना मेरी ना मेरी उम्र इजाजत देती है, लेकिन जो काम हम कर रहे हैं राजा साहब, जो काम आप कर रहे हैं, शाह साहब जो काम कर रहे हैं, ये बहुत जरूरी है। ये आपके तवासुत से पता नहीं कितने सैकड़ों नहीं हजारों लोग हमारी आवाज को सुन रहे होंगे। चंद एक भी उसमें से अगर हमारी बात को समझ जाएंगे, चंद एक की अगर उनमें से वापस यू टर्न लेके वापस पाकिस्तान से मोहब्बत की तरफ आ जाएंगे, राजा साहब हमारे अपने बच्चे, लड़के और लड़कियां, हमारे अपने वो प्यारे जिनके साथ हमने मोहब्बत की, जब वो पाकिस्तान के पासपोर्ट को आग लगा रहे होते हैं, पाकिस्तान के झंडे को आग लगा रहे होते हैं, शदीद नफरत पैदा होने के बावजूद, शदीद गुस्सा पैदा होने के बावजूद, हम लोगों ने आज तक यही रवैया रखा है कि भाई ऐसे मत करो यार, तुमने ये गलत रास्ता अख्तियार कर लिया है, यहां से वापस आ जाओ। हम नहीं चाहते कि उनकी जिंदगी जो है वो मलिया मेट हो जाए, उनका मुस्तकबल है मलिया मेट हो जाए, उनकी ज़हनी कैफियत सोच जो है वो मुल्क दुश्मन करार पाए, वो उनकी तंजीमें जो है वो कालेदम करार पाए। हमारा तो यकीन करें ये पैगाम है कि ये वतन जितना हमारा है उतना ही तुम लोगों का भी है, ये झंडा जितना तुम्हारा है, इसकी सरबुलंदी हमें अजीज है, उतनी ही तुम्हें भी अजीज होनी चाहिए। दुश्मनों का मुकाबला मिलके करेंगे तो तभी मुकाबला करके हम फतह हासिल कर सकेंगे। लेकिन देखिए, किसी मुल्क की नाकामी का इब्तदा ही यहाँ से दुश्मन करता है, उस मुल्क की आवाम को डिवाइड कर दो, उस मुल्क की
1: हुक्मरानों के यहीं पर रोकते हैं, अगली किस्त में चले जाएंगे। शाह साहब आप शुक्रिया अदा करें, आज 30 सेकंड हमारे रिफत का भी शुक्रिया अदा करें, आज आप करें।
4: जी मैं बीबी रिफत का भी शुक्रिया अदा करता हूँ, कर्नल साहब आप चले गए उनका भी, जितने भी शागर साहब आपने बहुत प्यारी बातें की हैं। इस पे साथी जो हमारा प्रोग्राम है, कल्चर्स हैं हमारे जो टीवी पे आते हैं, उनके बारे में भी हम बात जरूर करेंगे और पूरी डिबेट करेंगे, क्योंकि मेरा एक सिलसिला है जो मैं रूहानियत के साथ है, तो मेरे साथ दुनिया भर से लोग जो है खुसूसी तौर पे औरतें मुझसे राता करती हैं, दुआएं कराती हैं, पूछती हैं। तो ये हमारा जो कल्चर, टीवी कल्चर, ड्रामा कल्चर तब्दील हो गया, इस पे हम बात करेंगे। मैं आप लोगों का शुक्रिया अदा करता हूँ, हमारे कम्युनिटी चेयरमैन का भी शुक्रिया अदा करता हूँ कि इस वक्त वो जब बाहर मौसम अच्छा है अपने बीवी बच्चों को छोड़ के ये पूरा दिन जो है ये आपकी आवाज बन जाते हैं, इनका मैं बहुत बहुत शुक्रिया अदा करता हूँ। और हमें खुशी है इस बात की कि एम्बेसी ऑफ पाकिस्तान ने इनको जो शील्ड दिया है, ये बहुत ही कम है, इनको मेरा ख्याल में कि पूरा पाकिस्तान की तरफ से मेडल मिलना चाहिए था कि इतना टाइम देना अपनी औलाद, अपनी बीवी बच्चों को छोड़ के इतना टाइम देना। शाकर साहब ये आपको भी पता है, आप भी काम करते हैं, हम भी काम करते हैं, लेकिन हम अवाम के लिए काम करते हैं, हमें ना मेडल्स ना शील्ड्स की, लेकिन हमें इंतहाई खुशी है कि हमारे सहाफी बरादरी और हमारे जो कम्युनिटी के चेयरमैन है, मैं इनको मुबारकबाद पेश करता हूँ कि इनको जो शील्ड मिली है ये इससे भी बड़ी शील्ड के हकदार थे। तो आप लोगों का बहुत बहुत शुक्रिया, और आप लोगों का अपनी अपनी जमात से जो तल्लक है, जो आप वर्क कर रहे हैं, और खुसूसी तौर पे शाकर साहब आप कायदे आजम के मुस्लिम लीगी हैं, मैं भी कायदे आजम का मुस्लिम लीगी हूँ। एक दफा हम नून और काफ इकट्ठे थे, फिर हम थोड़े से जदा हो गए, ये इसी तरह जैसे दो भाई, एक कनाडा चला जाता है, एक अमेरिका चला जाता है, लेकिन है तो एक ही खानदान से, तो हम एक ही खानदान से हैं। और इंशाल्लाह ताला हमारा काम ये होना चाहिए कि पाकिस्तान पाकिस्तान जिंदाबाद, पाक फौज जिंदाबाद, ये नारा हमारा होना चाहिए।
5: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।